0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हामी जन्मजात नै सिकारी हौं, सिकारी।
2: पूरै डायलेक्ट मलाई चाहियो।
3: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: सूचना श्रीगणे चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
3: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
5: त्यो त मैसकी बहिनी हो,
6: आजदेखि तेरो आउँछु।
4: लाली बजार,
7: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
4: गुरु आमा,
8: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
4: र परालको आगो,
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.ospatiicare.com।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
11: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
11: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
10: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
11: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि। मोबाइल नम्बर 9844967487।
12: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घराई खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मतपरिणाम सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकारी निर्मल गौतमले सम्पन्न भएको जानकारी दिनुभएको छ। सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष पदमा ध्रुव केसीले 2596 मत प्राप्त गरी विजय हुनुभयो भने निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 र अर्का अध्यक्षका प्रत्याशी सुमन शर्माले 155 मत प्राप्त गर्नुभयो। त्यसै गरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे, महिला उपाध्यक्षमा खुमा खड्का, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टीकाराम ओली विजय हुनुभएको छ। यसैगरी खुल्ला सदस्यतर्फ 2018 मत सहित चूर्ण बहादुर ओली, 1602 मत सहित नीरज कुमार कार्की तथा 1534 मत सहित नवीन पोखरेल विजय हुनुभएको हो। खुल्ला सदस्यतर्फ 7 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा सुरेश केसीले 1532 मत ल्याउनु भएको छ। उहाँले 2 मतले हार बेहोर्नु भएको हो। त्यस्तै तुलसीराम दाहालले 800, रामकुमार दाहालले 722 र विजय कुमार गुप्ताले 611 मत प्राप्त गर्नुभएको छ। यसअघिको मतपरिणाम अनुसार 3 जना महिला सदस्यका लागि भएको निर्वाचनमा पनि ध्रुव केसीको प्यानलबाटै उम्मेद्वार विजय भएका थिए। विजय महिला सदस्यहरूमा बिन्दु पाण्डेले 2054, रेखा नेउपानेले 1869 र उषादेवी थापाले 1694 मत प्राप्त गरी विजय हुनुभएको छ। महिला सदस्यतर्फ 6 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा आशापुन घरतीले 1258, किरण गौतमले 1227 र सम्झना शर्माले 928 मत प्राप्त गर्नुभएको छ। तुलसीपुर उपमहानगरपालिका 14 करंगा यति बेला बेमौसमी मकै खेतीले हराभरा बनेको छ। गाउँका बारीहरूमा लहराउँदै गरेका हरिया मकैले किसानहरूको मुहारमा खुशी थपेको छ। करिब 3 बिघा क्षेत्रफलमा गरिएको बेमौसमी मकै खेती यसपटक सफल बन्दै गएपछि किसानहरू उत्साहित बनेका छन्। स्थानीय किसानहरूका अनुसार अहिले मकै राम्रोसँग सप्रिएको छ भने जेठको पहिलो तथा दोस्रो हप्ताबाट खान योग्य हुने अपेक्षा गरिएको छ। समयभन्दा अगाडि उत्पादन लिन सकिने भएकाले किसानहरूमा थप उत्साह देखिएको हो। विशेष गरी करंगा क्षेत्रमा डिप बोर्डिङको सुविधा विस्तार भएपछि सिंचाईको समस्या हट्दै गएको किसानहरूको भनाई छ। पानीको सहज उपलब्धताले बेमौसमी खेती गर्न ठूलो सहयोग पुगेको उनीहरूले बताएका छन्। किसानहरू अहिले उत्पादित हरियो मकै प्रत्येक शनिबार करंगा चोकमा लग्ने हाट बजारमा बिक्री गर्ने तयारीमा रहेका छन्। हाट बजारमा स्थानीय उत्पादनको माग राम्रो हुने भएकाले यसपटक मकैले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ। हरियो मकैले ढाकिएका बारी किसानहरूको बढ़दो आत्मविश्वास र व्यावसायिक खेतीप्रतिको आकर्षणले अहिले करंगामा कृषि क्षेत्रप्रति नयाँ आशा जगाएको स्थानीयहरू बताउँछन्। बेमौसमी खेती सफल बनेसँगै अन्य किसानहरू पनि आधुनिक सिंचाई र व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित हुन थालेका छन्। बाँकेको खजुरा गाउँपालिका 6 उडरापुरमा कारको ठक्करबाट 2 वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार BP00103062851 नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाको छोरा 2 वर्षीय अरहान अहमद जोलाहाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातालीले शनिबार साँझ खजुरा गाउँपालिका 6 उडराको भित्री सड़कमा कारलाई ब्याग गर्ने क्रममा सड़कमा रहेका दुई वर्षीय बालकलाई ठक्कर दिँदा बालकको मृत्यु भएको जानकारी दिनुभयो। उहाँले घटनापछि कार चालक खजुरा गाउँपालिका 7 निवासी 40 वर्षीय मोसेन खाँलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो। सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। र आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमा आम नागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले suggestion.opmcm.gov.np नामक डिजिटल प्लेटफर्म शुरू गरेको हो। सरकारले आगामी सोमबार सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रमका लागि पनि नागरिकले यस मार्फत सुझाव दिन सक्नेछन्। जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउन यो प्लेटफर्म सञ्चालनमा ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको मुख्य योजना अनुरूप प्लेटफर्म सञ्चालनमा ल्याइएको पनि कार्यालयले उल्लेख गरेको छ। पोर्टलमा प्राप्त सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने पनि कार्यालयले जनाएको छ। जनताले पोर्टलमा दिएका आफ्ना सुझावको पछिल्लो अवस्था र सरकारले चालेको कदमबारे जानकारी लिन सकिने गरी सुझाव प्रयोग गर्ने विशेष सुविधा समेत यस प्रणालीमा समावेश रहेको कार्यालयले जनाएको छ। यस्तै अर्थ मन्त्रालयले पनि बजेटलाई जनमुखी र नतिजामुखी बनाउन वेबसाइट अथवा पत्र मार्फत पनि सबैले सुझाव दिन सक्ने सूचना सार्वजनिक गरेको छ। मन्त्रालयले क्यूआर कोड स्क्यान गरेर पनि बजेटमा सुझाव दिन सकिने सुविधा उपलब्ध गराएको छ। नेपालको संविधान 2072 अनुसार प्रत्येक वर्ष जेठ 15 गते वार्षिक आय र खर्चको विवरण अर्थात बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार सरकारले बजेट लेखनको काम अगाडि बढ़ाएको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीवित रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: त्यो रेड छ कत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
6: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-5990-079 मोबाइल नम्बर 98478-10-030 र 98229-55555
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-5990-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: क्याम्पस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
6: खुसीको खबर खुसीको खबर खुसीको खबर
7: अब हाम्रै दाङको घोराई हस्पिटल

0: रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
1: सम्पर्क घोराही सिटी स्कैन सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
1: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
1: सम्पर्क फोन नम्बर 082-563-775।
6: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसईईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4.5 हजार गाड़ी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86 हजार भन्दा धेरै चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मंचमै 3 वटा आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 जना खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पछि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिंहले जानकारी दिनुभयो। कार्यालयले यस अघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जसअनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11.53 खर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19.64 खर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11.80 खर्ब मध्ये 8.09 खर्ब अर्थात 68.04% खर्च भएको छ। पुँजीगततर्फ भने 4.07 खर्ब विनियोजन मध्ये 1.09 खर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14.80 खर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9.70 खर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गतेपछिको झण्डै 1.5 महिना 86 हजार भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निर्देशक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गाइडको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन शुरू हुने क्रममा छ। डोरी टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति लिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका पार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अब विदेशको खबर। तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बीस्ट र लियो जस्ता चलचित्रबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भेट्री कडगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर। घरेलु टी20 क्रिकेट लीग बिग बास लीग बीबीएललाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट र एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च। पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना। 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मञ्चमै 3 आदेशमा हस्ताक्षर। हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट। 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825562018।
7: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
8: आया, मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
7: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
12: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
14: सम्पर्क फोन नम्बर 0825902222।
9: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
7: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच हुने मिति 8 जेठ 9 गते शनिबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095128371।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
9: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
9: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
9: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
19: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
20: छाती, दम, निमोनिया, खोकी, छेरो,
19: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
20: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
19: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
20: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
19: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
20: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
19: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
20: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
20: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
19: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
20: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
19: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
20: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल
4: साइकल भनेर हैरान पारेको छ।
5: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाल,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279770
9: र 9857830689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप

0: कोल इंडस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
0: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
0: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्टरेस्ट प्रणाली डिबिस रोड खोराहीदाङ
3: फोन 562-521
1: सम्पर्क मोबाइल
2: 98578-32-819 र 98578-32-223।
0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
4: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
5: फोन नम्बर 082-563-479
0: मोबाइल नम्बर 98-494-67-487।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराई दाङमा
0: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
0: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डढाउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
0: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान
7: मध्यपश्चिम ट्याङ चेक यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराई खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मतपरिणाम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ। सम्पन्न मतपरिणाम अनुसार ध्रुव केसी सहितको प्यानल विजय भएको छ। मतपरिणाम अनुसार अध्यक्ष पदमा ध्रुव केसी 2593 मतसहित विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 मत प्राप्त गर्नुभएको छ। त्यस्तै अर्का अध्यक्षका प्रत्याशी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले 1916 मत प्राप्त गर्दै विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी यशोदा पाण्डेले 1228 मत प्राप्त गर्नुभएको छ। त्यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्काले 1361 मत सहित विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्षका अर्का प्रतिस्पर्धी कमला लम्सालले 545 मत प्राप्त गर्नुभएको छ। समितिको सचिव पदमा धर्मेन्द्र श्रेष्ठले 2339 मत सहित विजय हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश ओलीले 842 मत प्राप्त गर्नुभयो। त्यस्तै कोषाध्यक्ष पदमा टीकाराम ओलीले 1433 मत सहित विजय बन्नुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश आचार्यले 1117 मत तथा अर्का कोषाध्यक्षका प्रत्याशी पहलमान थापाले 577 मत प्राप्त गर्नुभयो। खुल्ला सदस्यतर्फ 2018 मतसहित चूर्ण बहादुर ओली र 1602 मतसहित निरज कुमार कार्की तथा 1534 मतसहित नवीन पोखरेल विजय हुनुभएको छ। महिला सदस्य पदमा बिन्दु पाण्डेले 2054, रेखा न्यौपानेले 1869 र उषादेवी थापाले 1694 मत प्राप्त गरी विजय हुनुभएको छ। गढ़वा गाउँपालिका वड़ा नम्बर 1 सामाजिक सुरक्षा लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। गढ़वा गाउँपालिका पंजीकरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया तथा राष्ट्रिय परिचय पत्रको आवश्यकता बारे जानकारी प्रदान गरिएको थियो। वड़ा नम्बर 1 वड़ा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीको सहजता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक जानकारी दिएको जनाइएको छ। कार्यक्रममा बोल्दै वडाध्यक्ष अधिकारीले सामाजिक सुरक्षा सेवा वितरणलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन बायोमेट्रिक प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले वास्तविक लाभग्राहीसम्म सामाजिक सुरक्षा भत्ता सहज रूपमा पुगोस् भन्ने उद्देश्यले बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया लागू गरिएको र सेवाग्राहीहरूलाई कुनै समस्या नहोस् भनेर गाउँपालिकाले अभिमुखीकरण मार्फत आवश्यक जानकारी प्रदान गरिरहेको बताउनुभयो। वडा अध्यक्ष अधिकारीले राष्ट्रिय परिचय पत्रलाई राज्यको महत्वपूर्ण अभिलेखका रूपमा उल्लेख गर्दै सबै नागरिकलाई समयमै परिचय पत्र बनाउन आग्रह समेत गर्नुभयो। गढ़वा गाउँपालिकाले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडामा यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। थारू समुदायको परम्परागत मटवा बरघर भलमन्सा प्रथाको संरक्षण प्रवर्धन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय सम्मेलन आयोजना हुने भएको छ। मटवा बरघर भलमन्सा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गतेदेखि डंगीशरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बरघर भलमन्साको अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुन लागेको हो। सम्मेलनमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर सुर्खेत कपिलवस्तु रूपन्देही र नवलपरासी लगायत जिल्लाबाट करिब 1000 भन्दा बढ़ी मटवा बरघर भलमन्सा तथा थारू अगुवाहरू सहभागी हुने मटवा बरघर भलमन्सा संघका केन्द्रीय अध्यक्ष दिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो। उनीहरूले गाउँको नेतृत्व गर्दै सामाजिक विवाद समाधान, संस्कार संरक्षण तथा सामुदायिक व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएका छन्। संघका अनुसार सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तोलाराम घरतीमगरले गर्नुहुनेछ। कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङले समन्वय तथा सहकार्य गरेका छन्। सम्मेलनमा थारू समुदायको आर्थिक सशक्तिकरण, प्रथा जनित कानून, अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनु पर्ने रणनीति, थारू संस्कारको संरक्षण तथा प्रवर्धन, बाल विवाह मुक्त अभियानमा मटवा वर्गहरूको भूमिका लगायत विषयमा छलफल सत्र सञ्चालन हुनेछन्। र चालू आर्थिक वर्ष 2082-83 दश महिना सकिन लाग्दा सरकारले 11.53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19.64 अर्ब रूपियाँ बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11.80 अर्ब मध्ये 8.09 अर्ब रूपियाँ अर्थात 68.04% खर्च भएको छ। पूँजीगत तर्फ भने 4.07 अर्ब विनियोजन मध्ये 1.09 अर्ब अर्थात 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्षमा 14.80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9.80 अर्ब रूपियाँ मात्र संकलन भएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार। रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
0: अर्डर अनुसार खाली बोतलको उत्पादन,
1: 20 लिटर जारमा होम डेलिभरी सेवा।
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: नेपाली जुत्ता घर,
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577-71546।

0: पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: सम्पर्क मिनीजुली मेडिकल हल कान्छी रोड लमही दाङ डाक्टर गणेश भट्टराई मोबाइल नम्बर 98 4 71 93 944।
8: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै दिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578309।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच्ने मिति AZ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: नमस्कार। मृगौला बचाओ अभियानको साप्ताहिक रेडियो सचेतना कार्यक्रममा यहाँहरूलाई स्वागत तथा न्यानो अभिवादन। म डाक्टर ऋषि कुमार काफले, मृगौला रोग विशेषज्ञ, मृगौला बचाओ अभियानको तर्फबाट यहाँसँग निरन्तर प्रत्येक हप्ता मृगौलाको बारेमा, कसरी मृगौला स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा कुरा गरिरहेको छु। हामीले कुरा गर्दै आउँदाखेरि कोही व्यक्ति स्वस्थ भयो, कोही व्यक्ति अस्वस्थ भयो, तर हामी बारम्बार जाँच पड़ताल गर्दा स्वस्थ देखिएका छौं र अधिकांश व्यक्तिहरू स्वस्थ छन् पनि स्वस्थ भएका व्यक्तिको जिम्मेवारी कहाँसम्म जान सक्छ? यदि चाहेको खण्डमा त्यो व्यक्तिले आफूले चाहेको खण्डमा आफ्ना नातेदारलाई, रगतको नातेदारलाई मृगौला दान गरेर जीवन दान दिन सक्छ। जीवन दान भनेको साह्रै महत्वपूर्ण कुरा हो। कसैले एउटा जीवन पाउनु सजिलो कुरा होइन, तर आफ्नो मृगौलाई अपरेशन गरेर काट्न लगाएर झिक्न दिन पनि त सजिलो छैन। त्यो निर्णय पनि ठूलो निर्णय हो। कैयौं व्यक्तिहरूले गर्छन्, गरिरहेकै छन्। त्यही गरेकै आधारबाट मृगौला प्रत्यारोपण भइरहेको छ र कैयौं व्यक्तिहरू स्वस्थ भएर बाँचिरहेका छन्। तपाईँ हामीले देख्दाखेरि यी व्यक्तिहरू रोगी भनेर छुट्याउन सक्नुहुन्न। खालि उनीहरूले औषधि खान्छन्, समय समयमा जाँच पड़ताल गर्छन् र आफ्नो स्वास्थ्य प्रति धेरै सचेत हुन्छन्। किन? त्यही सचेतनाको कमीले मृगौला बिग्रिएर गएर त्यो स्थितिमा पुग्न गयो भने यदि मृगौला प्रत्यारोपण पछि पनि सचेतना राम्रो भएन भने त सायद त्यसले फरक पार्छ। त्यसैले मृगौला बचाओ अभियान भन्छ, तपाई हामी स्वस्थ छौं भने तपाई हामीले मृगौला दान गर्न किन अघि नसर्ने? यदि कोही नातेदार व्यक्तिहरूमा मृगौलाको अप्ठ्यारो पर्यो र त्यो जो व्यक्ति स्वस्थ छ त्यो व्यक्ति दिन चाहन्छ, 60 वर्ष मुनि छ र दुईटै किडनी पनि छन्, ब्लड ग्रुप पनि मिल्छ, र त्यो अवस्थामा जाँच पड़ताल गर्दा एउटा मृगौला दान गर्दा नोक्सान हुँदैन, अप्ठ्यारो पर्दैन भन्ने कुरा त्यो बेलाको स्वास्थ्य परीक्षणले देखाएको खण्डमा मात्रै जान दिन पाइन्छ, नभए दिन पाइँदैन। कैयौं व्यक्तिहरूमा त्यही डर त्रास छ, कसले मृगौला दिने? सायद त्यो मृगौला दिने व्यक्ति रोगी नै हुन्छ, मृगौला दिने व्यक्तिले औषधि खानुपर्छ, मृगौला दिने व्यक्ति कुनै समय पछि गएर आफ्नै मृगौला बिग्रिने स्थितिमा पुग्छ, यावत कुराहरू चाहिँ धेरै गफ सुन्नमा आएका छन्। यसलाई गफ भन्न मैले किन भने वैज्ञानिक दृष्टिकोणले केही पनि छैन। यदि वैज्ञानिक दृष्टिकोणले कसैले मृगौला दान गरेको खण्डमा, यदि उसले मृगौला दान गरेको खण्डमा ऊ आफै रोगी हुन सक्ने सम्भावना धेरै बढी भइदिएको भए कसैले पनि त्यो रोगी व्यक्तिको लागि सजिलो पार्न, रोगी व्यक्तिको लागि जीवन राम्रो होस् भन्नको लागि अर्को व्यक्तिलाई रोगी बनाउन त पाइँदैन, त्यो नपाइने कुरा हो। त्यो के भन्छ भने मेडिसिनको धर्म, एउटा व्यक्तिलाई उपचार गर्दा तपाईँले अर्को व्यक्तिलाई रोगी पारेर उपचार गर्न पाउनुहुन्न। विन विन भन्छ, दुवै व्यक्तिलाई फाइदा हुने, मृगौला दान गर्ने व्यक्तिलाई पनि फाइदा हुने, ऊ स्वस्थै रहने, र मृगौला लिएको व्यक्ति त स्वस्थ हुने नै भयो, डायलिसिस गर्नु परेन र स्वास्थ्यको स्थिति पनि डायलिसिस गरेको भन्दा धेरै राम्रो उच्च स्तरको भयो र त्यो व्यक्ति अरू भन्दा कुनै पनि हिसाबमा कम भएन। खालि इन्फेक्सन संक्रमण भएका रोगीहरूबाट टाढा र औषधि खाइरहनु पर्ने, खाएका औषधिको नकारात्मक प्रभाव सहनु पर्ने र त्यो नकारात्मक प्रभाव अथवा सकारात्मक के छ भन्ने थाहा पाउनको लागि जाँच पड़ताल समय समयमा गरिरहनु पर्ने। सुरुमा अलि बढी छिटो, पछि समय बित्दै गएपछिको रूपमा 3 महिनासम्मको अवधि पाइन्छ। त्यसै मृगौला बचाउ अभियान भन्छ, एउटा परिवारमा जब जरूरत पर्छ तब कोही व्यक्तिले जसले स्वेच्छाले, यो कर होइन, स्वेच्छाले म एउटा मृगौला दान गर्छु भनेर दान गर्ने भनेको साह्रै साहसिक र ठूलो काम हो। यो हामी सामान्य भन्छौ, यो चाहिँ सामान्य होइन। आफूलाई केही नभएको व्यक्ति, कुनै अप्ठ्यारो नभएको व्यक्ति अपरेशन थिएटरमा लगेर बेहोश पारेर उसको मृगौला झिकेर जुन गरिन्छ, यो साहसिक काम नभए कसरी हुन्छ? र सबैले गर्न पनि सक्दैनन्, गर्न पाउँदा पनि पाउँदैनन्। त्यसैले त्यो भन्दा बाहेक अर्को एउटा सोच्नु पर्ने कुरा के छ भने, जबसम्म हामीले नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिहरू, जो व्यक्तिहरू स्वस्थ थिए, खाली मस्तिष्क मृत्यु मात्रै भएका यस्ता व्यक्तिहरूको शरीरबाट करिब करिब 8 जना व्यक्तिलाई जोगाउने अङ्गहरू निकाल्न मिल्छ। त्यसैले अर्को एउटा निर्णय गर्नुपर्ने, अर्को एउटा बहस गर्नुपर्ने, अर्को एउटा छलफल गर्नुपर्ने कुरा के हो भने, मृगौला बचाउ अभियानले भनिएको जो व्यक्तिलाई हामीले मृगौला बिग्रेको भनेका छौं र त्यो व्यक्तिले प्रत्यारोपण गर्न खोज्छ, तर उसले प्रत्यारोपणको कहीँ पनि पाउँदैन, किनभने आफन्तहरू कसैका छन् या छैनन्, कति आफन्तहरू रोगी छन्, कति आफन्तहरू उमेर बढी भएका व्यक्तिहरू छन् र कति आफन्तहरू मृगौला कस्तो छ भन्ने थाहा नपाएरै बसेका व्यक्तिहरू पनि छन् र जाँच पड़ताल गर्दा मृगौला बिग्रेको बिग्रिन थालेको पनि भेटिन्छ। अब यो नातेदारलाई नै खोजी गर्दै जाने भनेको संसारभरिमा 10%, यदि जुन देशमा जति मृगौला प्रत्यारोपण हुन्छ त्यो प्रत्यारोपण हुने प्रत्यारोपण मध्येको 10% चाहिँ नातेदारले दिने गर्छन्, आफन्तले दिने गर्छन्। तर अधिकांश मृगौला आउँछ, यदि हामी मृगौलाकै सिलसिलामा कुरा गर्ने हो भने मृगौला भन्दा बाहेक कलेजो पनि आउँछ, फोक्सो पनि आउँछ, मुटु पनि आउँछ, पेङ्क्रियास पनि आउँछ, यी कुराहरू आफ्नो ठाउँमा छँदै छन्। तर मृगौला सबभन्दा बढी सरल र धेरै ठाउँमा प्रत्यारोपण गर्न सकिने, सोध्नुहोस् न, मृगौला प्रत्यारोपण गर्न आवश्यकता परेका व्यक्तिहरूको सूची बनाएर को को व्यक्तिको कुन ग्रुप छ, कुन चाहिँ स्थिति छ र समय समयमा त्यो व्यक्ति स्वस्थ छ छैन, डायलिसिस गरिरहेको व्यक्ति हो कि होइन आदि कुराहरूको, त्यो सबै कुराहरू र कति राम्रो डायलिसिस पाइरहेको छ, यावत कुराहरू सबै कुराहरू चाहिँ छलफल गरिन्छ। मृगौला महत्वपूर्ण अङ्ग हो, जब मृगौला बिग्रिन्छ तब दुःख धेरै पाइन्छ। मृगौला नबिग्रोस् भन्नको लागि, मृगौला स्वस्थै रहोस् भन्नको लागि के गर्नु पर्यो, हाम्रो स्वास्थ्य स्थिति कस्तो छ भन्ने कुरा थाहा पाउनु पर्यो, रोगी भए उपचार गर्नु पर्यो, निरोगी भए फेरि त्यही स्वस्थ जीवनशैली अपनाएर स्वस्थ रहिरहनु पर्यो, कुरा यति हो। तर यो कुरा गर्न, जस्तो भनौँ न, कुनै व्यक्ति बढी मोटो छ, कुनैको शरीरमा उच्च रक्तचाप छ, कसैको शरीरमा मधुमेह बढेको छ, कतिको शरीरमा त्यो पत्थरहरू भएको छ, पिसाबको संक्रमण छ, आदि सबै कुराहरू हेर्दाखेरिको रूपमा उपचार आवश्यकता पर्न सक्छ र उपचारले बिगार्दैन, राम्रै गर्छ। दान गर्ने मृगौला कहाँबाट आउँछ? मस्तिष्क मृत्यु, स्वस्थ व्यक्ति कुनै एक्सिडेन्ट भयो, केही कारणवश उसको मस्तिष्क मृत्यु भयो भने त्यो रोगले नलागेको व्यक्तिबाट हामीले पाएका अङ्गहरू पाएपछि मान्छे त्यो व्यक्ति स्वस्थ रहन सक्यो भने 25-30 वर्षसम्म पनि सरलताका साथ बाँच्न सक्छ। यो त्यो आधारमा भन्न मिल्छ। आजभन्दा 30 वर्ष अगाडि भारतमा गएर मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरू, अधिकांश व्यक्तिहरू अझ पनि अहिले स्वस्थ हुनुहुन्छ। मृगौला बचाउ अभियानको यो कार्यक्रममा तपाईँ हामीले आफूलाई स्वस्थ राखेपछि, आफूलाई स्वस्थ घोषणा गरेपछि, स्वास्थ्य परीक्षण गरेपछि, स्वास्थ्य परीक्षण गरिएर स्वस्थ घोषणा भइसकेका व्यक्तिहरूले परेको खण्डमा स्वेच्छाले आफ्ना नातेदारहरूलाई मृगौला दान गर्न मिल्छ। कति व्यक्तिहरूलाई मृगौला दान गरे व्यक्ति रोगी हुन्छ? हुँदैन। मृगौला दान गरेको व्यक्तिमा घाउ हुन सक्छ, पेटमा त्यो पत्थर निकालेको जस्तै गरी सारबाजी सोध्नुहोस् न, मृगौला भित्र भएको पत्थर निकाल्न पनि त अपरेसन गर्नु पर्यो, चिर्नु पर्यो। अब हामीले त मृगौलै छिर्नु पर्यो भनेपछि त पेटलाई चिर्नै पर्यो। त्यो चिरेको ठाउँमा दाग हुन सक्छ, चिरेको ठाउँमा अलिकति हल्का कसो कसो ओर भएको फिलिङहरू हुन सक्छ, तर सामान्यतया त्यो व्यक्ति जो व्यक्तिले दान गर्छ त्यो व्यक्तिमा कुनै पनि त्यस्तो खालको रूपमा समस्या देखा पर्दैन। देखा पर्दै पर्दैन 100% भनेको होइन, देखा पर्न सक्छ, देखा पर्न नसक्ने भन्ने कुरा छैन। दुईटा मृगौला भएको व्यक्तिको पनि त मृगौला बिग्रिन सक्दो रहेछ। भनेपछि मृगौला हुँदैमा हामी स्वस्थ हुन्छौ। कुनै पनि शरीरमा दुईटा मृगौला छन् भने त्यो व्यक्ति स्वस्थ हुनुपर्छ हामीले सोध्छौ, सही कुरा हो। मृगौला छ, स्वस्थ हुनुपर्ने हो नि, तर हामीले के बिर्सिन्छौ भने त्यही मृगौलामा रोग हुन सक्छ, जुन रोगले उसको मृगौला विस्तार विस्तार विस्तार गरेर कम गरेर कम काम गर्ने बनाउन सक्छ। मृगौला फेलियर अथवा जुन हामीले भन्छौँ मृगौला बिग्रिएको परिस्थिति चाहिँ सृजना गरिदिएर उपचारको लागि अगाडि बढ्ने हुन्छ। अब कहाँ गर्ने, कसरी गर्ने, केरी गर्ने भन्ने बारेमा सल्लाह ती आफ्नो लिनुपर्ने हुन्छ। तर समष्टिमा आफूलाई स्वस्थ राख्ने, मृगौला दान गर्न सकिन्छ, आफन्तहरूलाई पनि दान गर्ने होइन, कथम कदाचित परिवारमा आफैमा यदि अङ्गदान गर्ने मन लाग्यो भने मृगौला को अहिले सरलताका साथ प्रत्यारोपण गर्न सकिने भएको हुनाले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भक्तपुरमा सम्पर्क राखेर अगाडि बढ्न सकिन्छ। मृगौला बचाउ अभियान भन्छ हामीले आफूलाई स्वस्थ राख्यौं, हामीले मृगौला दान गर्न तयार भएर बसौं, र कथम कदाचित यो चाहिँ आफन्त व्यक्तिलाई दियो भने अर्को कथम कदाचित मस्तिष्क मृत्यु भयो भने त्यो मस्तिष्क मृत्यु भएको व्यक्तिले त अपरिचित व्यक्तिलाई जोगाउँछ, अपरिचित व्यक्तिलाई जीवनदान दिन्छ, आफूले चिनेको व्यक्तिलाई दिन पाइँदैन। त्यहाँ क्यूमा जसको भागमा कसलाई परेको छ त्यसले मात्रै पाउँछ। भनेपछि मृगौलाको हकमा, कलेजोको हकमा, मुटुको हकमा, फोक्सोको हकमा अहिले देशको परिस्थिति मृगौला र कलेजोको प्रत्यारोपण हुन सक्छ देशभित्र, तर छिटै नै मुटुको पनि फोक्सो पनि गर्न सकिने स्थिति छ। तर अङ्ग हुनु पर्यो नि, यदि अङ्ग पाइयो, अङ्ग भए र हामीले सफलतापूर्वक अगाडि बढ्न सक्यो भने धेरै कुरा गर्न सकिन्छ। तर त्यो गर्न अठोट चाहियो। तपाईँ हामी स्वस्थ हुन सक्छौ, हामी स्वस्थ हुने अठोट गरे खण्डमा त हो नि। यदि तपाईँ स्वस्थ हुन चाहनुहुन्छ भने स्वस्थ हुने जानकारी पाउनुहुन्छ, स्वस्थ हुने तरिका थाहा पाउनुहुन्छ, स्वस्थ हुने बारेमा धेरै कुराहरू पाउन सकिन्छ। तर अधिकांश हामीहरू मृगौला मा रोग लागे नलागेको थाहै पाउँदैनौ र कति समय पछि मृगौलामा समस्या परेछ, मृगौला कमजोर भएछ भन्ने थाहा पाउँछौ। त्यतिखेर खाना पनि धेरै बार्नु पर्ने, औषधि पनि धेरै खानु पर्ने र यदि औषधि र खानाले फरक पारेन भने त्यो व्यक्ति डायलिसिसमा बस्नुपर्ने या प्रत्यारोपणमा जानुपर्ने। त्यसैले रोग छ, रोगी हुने वा नहुने निर्णय हाम्रो यो मानेमा हाम्रो कि भएको मृगौलालाई स्वस्थ राख्ने जिम्मेवारी हामी सबैको हो र मेरो मृगौला स्वस्थ छ छैन भने थाहा पाए थाहा पाउनको लागि स्वास्थ्य परीक्षण गर्ने जिम्मेवारी पनि मेरै हो। त्यसैले मृगौला प्रत्यारोपण सम्म पुग्नु नपरोस्, डायलिसिस गर्न नपरोस्, स्वस्थ जीवन शैली अपनाएर स्वस्थ रहिरहन सकियोस् भन्ने भावनात्मक कुरा बोल्दै आजको यो मृगौला बचाउ अभियानको कार्यक्रमलाई यही बिचमा राख्छु। धन्यवाद, नमस्कार, अर्को साता फेरि भेटौँला।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: संपर्क सुवर्ण मेडिकल हल गोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6094। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
0: सूर्य को विकिरण बढ्दै छ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
21: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्ध कपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थका

0: विशिष्ट मेडिकल स्टोर होराही चौदह बाल मंदिर चोक दाङ। संपर्क फोन नंबर 9847-57193 र 9818-89-08।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका कोन्द्र दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
5: खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847।
7: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225 082-5-91-101 591-102 591-103 591-104 र 591-105।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाक

0: मा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा ध्रुव केसी निर्वाचित। जेठ महिनाबाट पानीको न्यूनतम महसुल घटाउने र उपभोक्ताको गुनासो नआउने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष केसीको प्रतिबद्धता।
1: हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित हुँदै देउखुरीका किसान। तुलसीपुर 14 करंगामा बेमौसमी मकै खेतीले किसानको मुहारमा खुशी।
0: 3 प्रदेशका 1000 महटवा बड़घर तथा थारू अगुवाहरू दाङमा भेला हुँदै नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति मरहट्टाद्वारा लिखित दाङ महिमा लघु काव्य संग्रहको लोकार्पण।
1: र गढवा गाउँपालिकामा सामाजिक सुरक्षा लाभ ग्राहीको बायोमेट्रिक भेरिफिकेशन तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।
0: अब खबर विस्तारमा।
1: घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वमा महिला उपाध्यक्ष बाहेक अध्यक्ष ध्रुव केसी सहितको प्यानल विजयी भएको छ। हिजो भएको निर्वाचनको मतगणना सम्पन्न भएसँगै केसी सहितको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ। सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष पदमा ध्रुव केसी 2593 मतसहित विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 मत प्राप्त गर्नुभएको छ। यस्तै अर्का अध्यक्षका प्रत्याशी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले 1916 मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी यशोदा पाण्डेले 1228 मत प्राप्त गर्नुभएको छ। यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्काले 1361 मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्षका अर्का प्रतिद्वन्दी कमला लम्सारले 545 मत प्राप्त गर्नुभएको छ। समितिको सचिव पदमा धर्मेन्द्र श्रेष्ठले 2339 मतसहित विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश ओलीले 842 मत प्राप्त गर्नुभयो। यस्तै कोषाध्यक्ष पदमा टीकाराम ओलीले 1433 मतसहित विजयी बन्नुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश आचार्यले 1117 मत तथा अर्का कोषाध्यक्षका प्रत्याशी पहलमान थापाले 577 मत प्राप्त गर्नुभयो। खुला सदस्यतर्फ 2018 मतसहित चूर्ण बहादुर ओली र 1602 मतसहित निरज कुमार कार्की तथा 1534 मतसहित नवीन पोखरेल विजय हुनुभएको हो। महिला सदस्य पदमा बिन्दु पाण्डेले 2054, रेखा नेउपानेले 1869 र उषादेवी थापाले 1694 मत प्राप्त गरी विजय हुनुभएको छ। खुल्ला सदस्यतर्फ 7 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा सुरेश केसीले 1532 मत प्राप्त गर्नुभएको छ। उहाँले 2 मतले हार बेहोर्नु परेको हो। त्यस्तै तुलसीराम दाहालले 800, रामकुमार दाहालले 722 र विजय कुमार गुप्ताले 611 मत प्राप्त गर्नुभएको छ। महिला सदस्यतर्फ 6 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा आशापुन घरतीले 1258, किरण गौतमले 1227 र सम्झना शर्माले 928 मत प्राप्त गर्नुभएको छ। यसै सन्दर्भमा रहेर नवनिर्वाचित अध्यक्ष ध्रुव केसीलाई अबका योजना के छ, अब कसरी अगाडि बढ्नुहुन्छ भनेर सोधेका छौं।
2: लामो समयदेखि म त्यस्ता स्ट्रङ भएको सर्वविधि थिएछ, सो मैले बारम्बार पनि आफ्नो इन्टरभ्यूमा या पत्र प्रक्रियामा मैले जानकारी पनि गराउँदै आइरहेको छु। अब म जित्न आउँदै गर्दा मलाई अब जुन जनताहरू उपभोक्ताहरूले मलाई यत्रो अत्याधिक अकल्पनीय मतहरूले साथले मलाई यस विजय गराउनु छ, उहाँहरूमाथि म आभार व्यक्त गरेँ। मलाई अझ थप जिम्मेवारी धेरै जिम्मेवारी दिएर पठाउनु मैले महसुस गरेको छु। आगामी दिनहरूमा म उपभोक्ताको साथसाथमा भएर यस संस्थालाई कसरी दिगो रूपमा बलियो बनाउने र उपभोक्तालाई उपभोक्ताको पानीको समस्याको रूपमा सानादेखि ठुला समस्याहरूको समाधान गर्ने र कसरी संस्थालाई अब बलियो बनाउने उपभोक्ताले सर्व सुलभ र सस्तोमा पानी खुवाउने र सफा र स्वस्थ पानी खुवाउने भन्ने अभियानमा म अगाडि बढ्नेछु। साथै अब आगामी योजनाहरू त मैले आफ्नो प्रतियोगिता पत्रमा पनि भनेको छु र पनि अब धेरै कुरा छ गर्नुपर्नेहरू। सुरुवात चाहिँ मैले उपभोक्ताको समस्याको या उहाँहरूको चाहना अनुसार जो 160 10,000 लिटर पानी खुवाउने भन्ने अलिक रेडियो 5,000 गरौँ भन्ने सोच भन्नुभएको छ त्यहीमा रहेर मैले ज्येष्ठ महिनादेखि लागू हुने गरी 10,000 लिटर एक मिनिमम महसुलमा खुवाउने मेरो आफ्नो निर्णय रहनेछ। यो कुरा यो सञ्चार माध्यम मार्फत मैले सम्पूर्ण जानकारी पनि गर्न चाहन्छु।
0: अब धेरैलाई चाहिँ के छ भन्दाखेरि घोराई खाने पानी एउटा ठुलो आयोजना भइसक्यो, यसले चाहिँ बोटलिङमा चाहिँ प्याक गरेर पनि पानी वितरण गर्नुपर्छ भन्ने कुरा आइराखेको छ, बढ्दो सहरीकरण छ, भोलिका दिनमा पानीको सङ्कट समाधानका लागि अब घोराई खाने पानीले कस्ता योजना ल्याउँछ, अघि भने जस्तै बोटलिङमा पानी प्याक गरेर वितरण गर्ने कुराहरू, यहाँले नयाँ कामको सुरुवात पनि भनिसक्नुभयो न्यूनतम दरमा पानी खुवाउने भनेर, यसतर्फ तपाईँको सोच के छ?
2: अब हामीले घोराई खाने पानीलाई बलियो पहिलो कुरा सस्ता बलियो हुनुपर्छ, सस्ता बलियो भए नै उपभोक्ताहरूलाई जन घोराईवासीहरूलाई सस्तोमा पानी खुवाउन सक्ने अवस्था रहन्छ। सस्ता नै नभएपछि र बलियो नभएपछि कसरी उपभोक्ताले सस्तो पानी खुवाउने? हाम्रो पहिलो आर्थिक रूपले संस्थालाई कसरी बलियो बनाउने र त्यो सस्ता बलियो भएपछि उपभोक्ताले कुन कुन राहत कुरा दिन सकिन्छ, कस्तो कस्तो कुराहरूले सर्वसुलभ सस्तो रूपमा हामीले उहाँहरूलाई पानीदेखि लिएर अन्य सुविधाहरू दिन सकिन्छ, घर घरको सुविधा दिने हाम्रो एउटा अभियान पनि छ। कम्प्लेनको लागि अब सस्तामा आउने नपर्ने पाराबाट हामी बनाउँदैछौँ। सब कम्प्लेन आएको अब सानोदेखि ठुलो समस्यालाई मध्यनजर गरेर आधा घन्टादेखि 1-2 घन्टा या कति टाइम लिन्छ समस्याका तुरन्त हामी त्यसलाई निराकरण गर्ने हाम्रो प्रयास रहनेछ र गर्छौँ पनि, अहिले पनि गरिरहेको अवस्था हो। अब साथसाथै बोटलिङ पानी बोटलिङ गरेर गरिदिँदामा एउटा हाम्रो योजनामा त छ, तर यो कतिको अब यहाँनिर संस्थालाई फाइदा गर्छ या के गर्छ भन्ने कुरा यो अध्ययन गरेर यसको सायद हजुरसँगै उपभोक्तासँगै छलफल गरेर या गतिक सरकारसँग विज्ञहरूसँग सल्लाह गरेर हामी यसलाई छलफलबाट अगाडि बढाउने हाम्रो एउटा सोच रहेको छ।
0: घोराई खाने पानी भन्दा बित्तिकै देवीबहादुर विष्टको नाम अग्रपङ्क्तिमा आउँछ। बिहान उठेदेखि साँझ नपरुन्जेलसम्म हरेकका घर दैलोमा पुग्ने देवी वकिल देवीबहादुर दिशी जसलाई पानी बा भनेर भन्थ्यो, अब ध्रुवलाई चाहिँ पानी काका भन्न थालेका छन् कतिले, यो कुरालाई चाहिँ कसरी यहाँले चाहिँ त्यो अभाव मेट्ने योजना हुनुहुन्छ?
2: अवश्य नै देवीबहादुर दिशी देवी वकिल वा पानी बा एउटा नाम यस्तो नाम हो जो घरै खाने पानीको क्षेत्रले कहिले बिर्सन सक्दैन। हामी पनि म लगायत मेरो टिम कतिपय साथीहरू उहाँसँगै सहकार्य गरेर लामो समयदेखि उहाँ सँगसँगै आएका छौँ र उहाँबाट हामीले धेरै कुराहरू सिक्यौँ, उहाँहरूले सिकाउनु भयो र उहाँको काम गर्ने शैली र उहाँहरूले गर्ने काम उपभोक्तालाई गर्ने व्यवहार नै हाम्रो एउटा महत्त्वपूर्ण सिकाइ रह्यो। त्यही सिकाइको आधार पनि होला आजसम्मलाई घोराई खाने पानीको मतदानमा उपभोक्ताहरूले मलाई साथ सपोर्ट गर्नुभयो हो। ती नै उहाँ गुणहरू उहाँ सिकाएको कार्यहरू उहाँले दिएको कर्म र पनि हामीले गरेको कामहरूको अनुसार नै हामीलाई यो यति अत्यधिक मात्रामा मत आएको छ। यो मतको साथसाथै हाम्रो आदरणीय स्वर्गीय देवराजी पानी बाबुलाई हामीले एउटा शिरमा राखिदिन्छौँ, किनभने घोराईलाई हिजो पानीको एउटा कस्तो अवस्था थियो त्यो कुरा सबैलाई थाहा छ। अहिले आउँदै गर्दा हामीले उहाँसँग 16 वर्षदेखि म निरन्तर सहकार्य गर्दै आएको छु, सदस्यबाट सुरु गरेर सदस्य हुँदै अहिले अध्यक्षमा आफू आइपुगेको छु। यसमा पनि अवश्य पनि उहाँको एउटा उहाँले गरेको कर्मको मैले आशीर्वाद के अरे प्रसाद पाइरहेको छु। उहाँहरूलाई मैले मेरो आफ्नो गुरु एउटा पानी क्षेत्रमा हामीलाई एउटा अग्रज व्यक्तित्वमा राखेर मैले पनि आफूले गरेको कामहरूको उपभोक्तालाई धेरै कुरा थाहा छ। म नयाँ पनि होइन, अहिले यो पदलाई नयाँ भए तापनि यो क्षेत्रलाई म पुरानो नै हो। यिनै कुराको अनुभव र यिनै काम गरेको आधारले लिएर मैले भोलिको दिनमा पनि हरेक उपभोक्ताको कुनै पनि मैले समस्याहरू या उहाँ गुनासोलाई अब नजरअन्दाज गर्ने छैन, उहाँहरूको काममा साथमा रहेर टोल टोलमा उहाँहरूसँग सहकार्य गरेर मैले काम गर्नेछु र यति भन्न चाहन्छु कि ध्रुव केसीको नेतृत्वमा आएको टिमले या ध्रुव केसीबाट उपभोक्ताहरूलाई कुनै पनि समस्या हुने छैन र हुने दिने छैन भन्ने कुरामा विश्वस्त रहन म सम्पूर्ण उपभोक्ताजीहरू अनुरोध गर्न चाहन्छु।
1: अब बाँकी समाचार। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरि मरहट्टाद्वारा लिखित दाङ महिमा लघु कथा काव्य संग्रह आज दाङमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ। राप्ति साहित्य परिषद तथा सर्वोदय वाचनालयको आयोजनामा भएको एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद शर्माले दाङ महिमा लघु काव्य संग्रहको लोकार्पण गर्नुभएको हो। कार्यक्रममा वक्ताहरूले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति रहँदा र दाङ बसाएका क्रममा आफ्ना भगाई र अनुभूति, दाङको सम्भावना र चुनौती लगायतका विषयवस्तु लघु काव्य संग्रहमा संग्रहित गरी महत्वपूर्ण योगदान गरेको भन्दै लेखक पूर्व उपकुलपतिलाई धन्यवाद ज्ञापन गरेका थिए। सर्वोदय वाचनालयका उपाध्यक्ष चन्दराज पन्तको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ महिमा लघु काव्य संग्रहको समीक्षा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर केशव सुवेदी र किशोर चन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व स्कूल सचिव जगत प्रसाद उपाध्याय, लेखनाथ आचार्य, टीकाराम उदासी, सुदन कुमार शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, साहित्यकार पुरूषोत्तम खनाल, श्रीधर मजगैया, सुषमा शर्मा खिमिरे, भागवत शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
0: गढवा गाउँपालिका वडा नम्बर एकमा सामाजिक सुरक्षा लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका पंजीकरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूलाई बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया तथा राष्ट्रिय परिचय पत्रको आवश्यकताका बारेमा जानकारी प्रदान गरिएको थियो। वडा नम्बर एकका वडा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सेवाग्राहीहरूको सहजता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक जानकारी दिइएको छ। कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा सेवा वितरणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बायोमेट्रिक प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले वास्तविक लाभग्राहीसम्म सामाजिक सुरक्षा भत्ता सहज रूपमा पुगोस् भन्ने उद्देश्यले बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया लागू गरिएको र सेवाग्राहीहरूलाई कुनै समस्या नहोस् भनेर गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम मार्फत आवश्यक जानकारी प्रदान गरिरहेको बताउनुभयो। वडा अध्यक्ष अधिकारीले राष्ट्रिय परिचय पत्रलाई राज्यको महत्वपूर्ण अभिलेखका रूपमा उल्लेख गर्दै सबै नागरिकलाई समयमै परिचय पत्र बनाउन आग्रह पनि गर्नुभएको छ।
1: लमही नगरपालिका आठ सतवरिया किसान पछिल्लो समय हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित भएका छन्। बेमौसमी समयमा हाइब्रिड मकैको बिउ उत्पादनबाट राम्रो आमदानी हुन थालेपछि सतवरिया बीज कालागाउँ लगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा मकैको बिउ उत्पादन गर्दै आएका छन्। लमही नगरपालिका आठ बीज गाउँ निवासी किसान हरिराम चौधरीले दुई बिघा जग्गामा हाइब्रिड मकैको बिउ उत्पादन गर्दै आउनु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि हिउँदमा बाँझो रहने जग्गामा मकै खेती शुरू गर्नुभएका चौधरीले पछिल्लो दुई वर्षदेखि हाइब्रिड रामपुर कम्पोजिट मकैको बिउ उत्पादन गर्दै आउनु भएको हो। मकैको बिउ उत्पादनबाट राम्रो आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ। गत वर्ष दुई बिघा जग्गाबाट 33 क्विन्टल भन्दा बढ़ी बिउ मकै उत्पादन गर्नुभएका चौधरीले प्रति क्विन्टल 14,500 रूपियाँका दरले बिक्री गरी 4,80,000 रूपियाँ आमदानी गर्नुभएको थियो। यसअघि सोही जग्गामा साधारण मकै खेती गर्दा 2,50,000 रूपियाँसम्म आमदानी हुने गरेकोमा अहिले बिउ उत्पादनबाट झन्दै डोबर आमदानी हुन थालेको उहाँले बताउनुभयो। उहाँका अनुसार हिउँदमा उत्पादन गरिएको मकैको कोसा र दाना गुणस्तरीय हुने भएकाले बिक्रीमा समस्या नहुने र मूल्य पनि राम्रो पाइने गरेको छ। हरिराम चौधरी जस्तै सोही क्षेत्रका अर्का किसान किस्मत चौधरीले पनि हाइब्रिड मकैको बिउ उत्पादन गर्दै आउनु भएको छ। 2074 सालदेखि हिउँदे मकै खेती शुरू गर्नुभएका उहाँले पछिल्ला दुई वर्षदेखि रामपुर कम्पोजिट मकैको बिउ उत्पादनमा जोड़ दिनुभएको हो। साधारण मकै खेती भन्दा बिउ उत्पादनबाट बढ़ी आमदानी हुने उहाँको अनुभव छ। 10 कट्ठा जग्गामा साधारण मकै खेती गर्दा 40-50 हजार रूपियाँसम्म आमदानी हुने गरी पनि बिउ उत्पादनमा लागेपछि 80 हजार रूपियाँसम्म आमदानी हुन थालेको उहाँले बताउनुभयो।
0: थारू समुदायको परम्परागत मटावा बढ़घर भलमनसा प्रथाको संरक्षण प्रवर्धन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय सम्मेलन आयोजना हुने भएको छ। मटावा बढ़घर भलमनसा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गतेदेखि दंगीशरण गाउँपालिका 3 चखौरास्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावा बढ़घर भलमनसाको अन्तरप्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुन लागेको हो। सम्मेलनमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँके बर्दिया दाङ कैलाली कञ्चनपुर सुर्खेत कपिलवस्तु रूपन्देही र नवलपरासी लगायतका जिल्लाबाट करिब 1000 भन्दा बढ़ी मटावा बढ़घर भलमनसा तथा थारू अगुवाहरू सहभागी हुने मटावा बढ़घर भलमनसा संघका केन्द्रीय अध्यक्ष दिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो। संघका अनुसार सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घरती मगरले गर्नुहुनेछ। कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङले समन्वय तथा सहकार्य गरेका छन्।
1: तुलसीपुर उपमहानगरपालिका 14 करंगा यति बेला बेमौसमी मकै खेतीले हराभरा बनेको छ। गाउँका बारीहरूमा लहलहाउँदै बढ़ेका हरिया मकैले किसानहरूको मुहारमा खुशी थपेको छ। करिब 3 बिघा क्षेत्रफलमा गरिएको बेमौसमी मकै खेती यसपटक सफल बन्दै गएपछि किसानहरू उत्साहित बनेका छन्। स्थानीय किसानहरूका अनुसार अहिले मकै राम्रोसँग सप्रिएको छ भने जेठको पहिलो तथा दोस्रो हप्ताबाट खान योग्य हुने अपेक्षा गरिएको छ। समयभन्दा अगाडि उत्पादन लिन सकिन्छ भएकाले किसानहरूमा थप उत्साह देखिएको हो। विशेष गरी करंगा क्षेत्रमा डिप बोर्डिङको सुविधा विस्तार भएपछि सिंचाईको समस्या हट्दै गएको किसानहरूको भनाई छ। पानीको सहज उपलब्धताले बेमौसमी खेती गर्न ठूलो सहयोग पुगेको उनीहरूले बताएका छन्।
0: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो। कार्यालयले यस अघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतका परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकामा जिल्ला तहमा पठाइएको थियो। नतिजा हेर्नका लागि नेपाल टेलिकमले 1600 जानकी टेक्नोलोजी प्राली 35001 एम्बिसन गुरू प्राली 31061 एसएमएस यूएसएडी तथा आईभीआर सेवा उपलब्ध गराइने बताएको छ। साथै अन्य प्राविधिक साझेदार मार्फत विभिन्न वेबसाइट तथा मोबाइल एप मार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनपछि विद्यार्थीले एसएमएस आईभीआर सेवा आधिकारिकको वेबसाइट मोबाइल एप तथा अन्य डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्ने बताइएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19,64 अर्ब रूपियाँ बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8 खर्ब 9 अर्ब रूपियाँ अर्थात 68.04% खर्च भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ। तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लादिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभयो। तत्कालीन सोभियत संघको नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको जीतको सम्झनामा हरेक वर्षको 9 मे तारीकमा मे 9 तारीखमा राष्ट्रिय विदा मनाउने गरेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8 देखि 15 गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाण्डुमा आज आयोजित कार्यक्रमबीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा हुने च्याम्पियनशीपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनशीपको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 करोड़ र काठमाण्डु महानगरपालिकाले 30,00,000 रूपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनशीपका लागि नेपालले 16 जना खेलाड़ीलाई प्रशिक्षणमा राखेको छ।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय कोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 48% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: गोराई खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा ध्रुव केसी निर्वाचित। जेठ महिनाबाट पानीको न्यूनतम महसुल घटाउने र उपभोक्ताको गुनासो नआउने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष केसीको प्रतिबद्धता।
1: हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित हुँदै देउखुरीका किसान। तुलसीपुर 14 करंगामा बेमौसमी मकै खेतीले किसानको मुहारमा खुशी।
0: प्रदेशका 1000 मटावा बडघर तथा हारू अगुवा दाङमा भेला हुँदै नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति मरहट्टाद्वारा लिखित दाङ महिमा लघु काव्य संग्रहको लोकार्पण।
1: र गढ़ गाउँपालिकामा सामाजिक सुरक्षा लाभ गराएको बायोमेट्रिक भेरिफिकेशन तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई पनि समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिकराम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि पर्यो नि।
3: पाइनु भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसकी बहिनी हो,
9: आजदेखि तेरो भाउजू।
7: लाली बजार,
10: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
7: गुरु आमा,
11: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
7: र परालको आगो,
12: हामी जन्मजात नै सिकारी हौ, सिकारी
13: पुरै दैलेख मलाई चाहियो।
14: बीएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello.
1: त्यसैगरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पायल फिस्टुला फिस्टा भएको छ? दिशाबाट रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क मिनीजुली मेडिकल हल, कान्छी रोड, लमही दाङ, डाक्टर गणेश भट्टराई। मोबाइल नम्बर 98 4 71 93 944।
4: आया मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
7: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902022।
5: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: हेलो
13: हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
14: हजुर
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
14: दिन त। हेलो भन्नुहोस् त।
12: हेलो हजुर,
14: हजुर
12: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी के भने रहेछ, के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, म किन दिन्थे?
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
16: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
16: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा प्रविधि रन्बुका प्राविधिक मित्र शालिकराम चौधरी सँगै म कमल ओलीको श्रोता मित्र तपाईँ इतिबेला सुन्दै हुनुहुन्छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radiomp.org लगइन गरे पनि संसारभर एकैसाथ सुन्न सकिन्छ साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौ हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र बहसका लागि आज हामीसँग हुनुहुन्छ घोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष ध्रुव केसीजी हुनुहुन्छ आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ घोराई खाने पानी तथा सरसफाई उपभोक्ता संस्था स्थापना हुनुको मूल उद्देश्य के हो आजको अवस्थामा यस संस्थाले समाज र उपभोक्ताको जीवनस्तर सुधारमा कस्तो भूमिका निर्वाह गरेको छ त्यसै गरी अहिले घोराई क्षेत्रमा खाने पानी र सरसफाईको अवस्था यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ मुख्य चुनौतीहरू के देख्नु भएको छ र संस्थाका वर्तमान उपभोक्ता सदस्यहरूको अवस्था कस्तो छ हाल कति घरधुरी तथा नागरिकहरू प्रत्यक्ष रूपमा यस सेवामा लाभान्वित भइरहेको छ यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौ सर्वप्रथम घोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष ध्रुव केसीज्यूलाई कार्यक्रममा स्वागत छ
1: धन्यवाद कमलज्यू
0: हजुर आजभोलिका दिनचर्या चाहिँ यहाँले के कसरी बिताइरहनु भएको छ हिजोको निर्वाचनदेखि लिएर
1: आजभोलिको दिनचर्या त के भनौँ थकान अनि दौड़धूप अनि भेटघाट सँगसँगै मतदातासँग अब अनुरोध मत माग्दै आज निर्वाचनको मतपरिणामसँग प्रक्रिया गर्दा अब व्यग्र प्रतिशत व्यग्र प्रेसर टेन्सन मान्छेको अलिअलि तनाव पनि हुने भइहाल्छ चुनाव भनेपछि यही सिलसिलामा आज निर्वाचनको परिणाम ननिस्कितासम्म अलिअलि भए प्रेसरमै रहेर बस्यौं
0: सर्वप्रथम घोराई खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा तपाईँ अत्यधिक बहुमतले विजयी हुनुभएको छ यहाँलाई सर्वप्रथम हार्दिक बधाई तथा पूर्ण सफलताको कामना गर्दछु यो विषयलाई यहाँले कसरी लिनुभएको छ उपभोक्ताहरूको विश्वासलाई यहाँले कस्तो जिम्मेवारीका रूपमा महसुस गर्नुभएको छ
1: मैले उपभोक्ताहरूज्यूले मलाई जुन किसिमको मत अत्यधिक मतले विजयी गराएर पठाउनु भएको छ मलाई अझ थप जिम्मेवारी गराएको महसुस गरेको छु किनभने उपभोक्ताज्यूहरूले मैले गरेको हिजोको काम कार्यहरू क्रियाकलापहरू या संस्थामा रहेर उपभोक्ताज्यूहरूको समस्या समाधान गर्दै पानीलाई कसरी व्यवस्थित गर्ने र नयाँ स्रोतको कसरी विकास गर्ने ती स्रोतलाई कसरी सही तरिकाले व्यवस्थापन गर्ने र घोराईवासीहरूलाई पानी खुवाउने कुरामा जुन दिनरात भनेर नभनेर खटिएर काम गरिरहेको थिए तिनै कुराहरूलाई देखेर पनि उपभोक्ताज्यूहरूले मलाई अत्यधिक माया गरेर साथ दिनुभयो र मत दिनुभयो भन्ने विश्वास लिएको छु साथै हिजो म एउटा सफल व्यक्तित्व देवीबार डिसीसँग बसेर काम गर्दै गरेर आएको र उहाँहरूसँग काम गर्दै अनुभवसँगले आइरहेको व्यक्तिसँगै काम गरेको हुनाले मलाई लाग्छ उहाँहरूले के विश्वास गर्नु भने देवीबार डिसीले पनि काम गर्नुभएको थियो र उहाँको साथसाथमा ध्रुव केसीहरूको टिमले पनि सँगसँगै बसेर काम गरेको अनुभवी टिम छ र यो टिमले भोलि घोराईवासीलाई पानीको समस्या हुने दिन छैन भन्ने उहाँहरूलाई विश्वास लागेर नै हाम्रो टिम ध्रुव केसीको टिमलाई अत्यधिक मत दिएर विजय गराउनुभयो मैले महसुस गरेको छु
0: हजुर स्वर्गीय देवीबहादुर डिसीका यो घोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको विषयमा जुन उहाँका केही सपनाहरू पनि थियो होला नि तपाईँ पनि उहाँसँगै काम गरेर सहकार्य गरेर आउनुभयो र त्यहाँका सपना के थिए र ती सपनाहरूलाई अब तपाईँले पूरा गर्न सक्नुहुन्छ या सक्नुहुन्न के छ
1: अवश्य नै उहाँ स्वर्गीय आदरणीय सम्मान्य व्यक्तित्व देवीबहादुर डिसीसँगै हामी सहकार्य गर्ने क्रममा हामी एउटा टिम वर्क बनाएर भोलि अब घोराईवासीलाई कसरी दिगो रूपमा पानीको समस्याबाट मुक्त गराउने भन्ने कुरामा जहिले पनि चिन्तित रह्यौं यही सोचका साथ हामीले हिजोको दिनमा केही प्लानहरू ल्यायौं केही कामहरू गर्यौं प्रदेश सरकारबाट केही योजनाहरू ल्यायौं र सेवरखोलामा सम्पल खनेर 14 नम्बर वडाका केही वासीहरूलाई पानीको समस्याबाट समाधान गरियो। तर त्यो केही समय हदको लागि मात्रै केही सीमित टोलहरूलाई मात्रै त्यो पर्याप्त हुने आधार थियो। अब यसैले हुँदैन भन्नेको यसले हुँदैन, अलिकति लामो सोच गर्नु पर्यो, अलिअलि दीर्घकालीन प्लान गरौँ भन्ने हिसाबले हामीले कटोखोलामा हाइड्रामको प्लान पनि गर्यो। तर त्यो प्रोजेक्ट यति कस्टली र महँगो रहेछ कि हाम्रो जस्तो देशमा त्यो एकैपल्ट सम्भव हुने देखिएन। पैसाको पनि त्यस्तै प्रब्लम, त्यसको डिजाइनर इन्जिनियर पनि हाम्रो नेपालमा उपलब्ध नभएको हामीले महसुस गरेकोले अब त्यो योजनालाई अलि केही समयलाई होल्ड गरौँ र मध्यकालीन योजना गरौँ भन्ने हिसाबले बबी लिफ्टिङ आयोजनाको जन्म भयो। हामी के त्यो कुरामा हाम्रो इन्जिनियर एकजना सरलाइका हुनुहुन्थ्यो, उहाँको सल्लाह सुझावमा हामीले त्यसलाई मूर्त रूप दिने काम गर्यो। उहाँको सल्लाह सुझाव अनुसार अगाडि बढ्यो र हामी स्वर्गीय देवाडीसी म धर्मेन्द्र श्रेष्ठ त्यस तत्कालीन सचिव सुमन शर्मा तत्कालीन उपाध्यक्ष बलदेव योगीको टिमबाट हामीले एउटा योजना तयार गरेर यसलाई हामीले लिफ्टिङ आयोजना कन्सेप्ट तयार गरेर बजेट माग गर्दै व्यवस्थापन गर्दै अहिले बबी लिफ्टिङ आयोजना घोराईवासीको घरको धारामा र घर घरमा पानी पुगेको अवस्था रहेको जानकारी गराउन चाहन्छु।
0: हजुर, घोराई खाने पानी तथा सरसफाई उपभोक्ता संस्था स्थापना हुनुको मूल उद्देश्य मुख्य उद्देश्य के थियो, त्यसै गरी आजको अवस्थामा यस संस्थाले समाज र उपभोक्ताको जीवन स्तर सुधारमा कस्तो भूमिका निर्वाह गरिरहेको छ र अबका दिनमा के गर्ने होला?
1: नेपाल सरकारले पहिला यसलाई घोराई खानेपानी डिभिजन कार्यालय मार्फत घोराईवासीहरूलाई या अल नेपालभरि नेपालभरिका जनताहरूलाई सरकारले आफै नै पानी वितरण गर्ने काम गरिरहेको थियो। तर सरकारसँग दोहोरो कामको अवस्था रह्यो, एउटा योजनाहरू हालेर योजनाहरूको काम गर्ने कि घर घरका उपभोक्ताहरूलाई पानी पाउने भन्ने कुरामा उसलाई जटिल समस्या हुँदै गइसकेपछि अब जनताहरूसँग नै सहकार्य गरेर जाने सोच नेपाल सरकारको भइसकेपछि उपभोक्ताहरूको समस्या उपभोक्ताहरूले नै समाधान गरून् भन्ने हेतुले उसको सहकार्यमा अनि नेपाल सरकारको सहकारीमा नेपाल सरकारले उपभोक्ताहरूलाई हस्तान्तर गरेर एउटा उपभोक्ता समिति बनाएर जिम्मा दियो। त्यसपछि यसको शुरूआत यसरी भयो कि घोराईवासीलाई पानी खुवाउने अब जिम्मा उपभोक्ता समिति मानव घोराई खाने पनि उपभोक्ता तथा सरसफाई संस्थाको कानमा आयो। त्यस बेला संस्थापक अध्यक्ष हाम्रो एकेबहादुर बुढाथीको नेतृत्वमा एउटा कार्य समिति तदर्थ समिति गठन भएर उहाँहरूको काममा शुरूआत हुँदै मधुसूदन पौडेल र देवीबाट डिसी हुँदै गर्दै आउँदा हिजोको दिनमा धमिलो पानी खाने अवस्थादेखि लिएर अनि फिल्टरिङ अनि फिल्टर अनि प्लस के अरे सोलोस्यान अनि ट्रिटमेन्ट प्लान्टहरूको जडी प्रविधिबाट पानी शुद्धिकरण गरेर घटाएमा पानी खुवाउने अभियान सुरु हुँदै गर्दा अहिले आएर हामी बबी लिफ्टिङसम्म आइसक्यो। यो भनेको घरै खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाभित्र रहेका विभिन्न कालखण्डका नेतृत्वले गरेको राम्रो कार्यको सुरुवात हो। उहाँहरूसँगै सहकारी हुँदै गर्दा हामी जोडिएर आएको र हामीहरूले पनि निरन्तरता दिँदै आएको छौं र अहिले घोराई खानेपानीको अवस्था जस्तो रहेको छ यो यसलाई हामीले बचाएर अझ हामीले योभन्दा कति थप गर्न सक्छौँ, अझ राम्रो काम दिने योजनासहित हाम्रो यो नयाँ कार्य समिति अहिले आएको छ। यही योजनासहित हामी निर्वाचनमा पनि गएका थियौँ।
0: हजुर, अहिले घोराई क्षेत्रमा खानेपानी र सरसफाईको अवस्था यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ र मुख्य चुनौतीहरू यहाँले के देख्नु भएको छ?
1: मलाई लाग्छ घोराईवासी जो घोराई खानेपानीसँग आबद्ध उपभोक्ताहरू हुनुहुन्छ मलाई लाग्छ आजको मितिमा मैले भन्दै गर्दा पानीको समस्याबाट उहाँहरूलाई कुनै समस्या छैन, पानी उहाँहरूलाई पूर्ण रूपले पुगेको मैले महसुस गरेको छु। किनभने कुनै पनि उपभोक्ताहरूबाट पानी आएन यस्तो भयो के अरे कम आयो भनेको गुनासो अहिले छैन। अब रहेको कुरो पानीको समस्या त समाधान तत्काल भएको छ हाम्रो, यो फागुनको लास्टबाट हामीले पानीलाई व्यवस्थापन गरेको हो। अझ यसलाई अझ व्यवस्थित गरेर अब पानीलाई अझ धेरै समय बिहान बेलुका अझ फुल टाइम नै दिने सहित भोलि सकिन्छ भने 24 घण्टाको पानी दिने एउटा लक्ष्य हाम्रो रहेको पनि छ। त्यो भोलिको दिनमा कति सम्भव हुन्छ हुँदैन त्यो हामी एउटा परीक्षणको रूपमा पनि छौँ। अब पानीको हकमा चाहिँ लगभग व्यवस्थापन भएको मलाई लागेको छ। रह्यो अर्को कुरा सरसफाईको, सरसफाईको त हाम्रो घोराईको क्षेत्रमा हेर्दाखेरि अब हजुरलाई पनि यही स्थानीय हुनुहुन्छ, विज्ञानी हुनुहुन्छ, सरसफाइको कस्तो छ अवस्था, फोहोरहरू त्यस्तै छ, अब हावा धुलोहरू चारैतिर छ, यसलाई कसरी व्यवस्थापन गर्ने, ढलको व्यवस्था छैन, दुई घण्टा पानी ठूलो पानी आयो भने बाटोमै भल आएर जाम भएको हामीले महसुस गरेछौँ, कुहिएको नालाको पानी बाटोमा आएर बाटो भरि हिँड्ने अब ऊहरू यात्रीहरू दुर्गन्धित भएको हामीले महसुस गरेको छौँ। त्यसै कारणले अब हामीले अब हाम्रो संस्थाको नाम पनि घोरै खानेपानी उपभोक्ता तथा सरसफाई संस्था भएको कारणले खाने उपभोक्ताहरू खानेपानीको त व्यवस्थापन भयो, अब सरसफाईलाई कसरी जोड्ने भन्ने एउटा नयाँ योजना पनि रहेको छ। यसमा हामीले साना सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग हामीले सहकारी रूपमा हामीले एक खालको हाम्रो छलफल अनि संवाद पनि भइरहेको छ। अब यसलाई कसरी मूर्त रूप दिने र भोलि ढलको कामलाई कसरी सहज छ कसरी गर्ने भन्ने कुरामा अब एउटा प्रोजेक्ट प्लान हुँदैछ, तयार गर्दैछौ। अब उहाँहरूसँग अब लगत्तै म ज्येष्ठ महिनामा काठमाडौँ जाँदैछु, यही विषयलाई लिएर एउटा हाम्रो छलफल चल्नेछ। त्यसपछि सम्भव भयो भने यसको सुरुवात हुन सक्ने सम्भावना मैले रहेको घुराईवासीलाई मैले सम्पूर्ण जानकारी गराउन चाहन्छु।
0: तपाईँहरूको एउटा समन्वय हुन्छ कि हुन्न सडकसँग, सडक बन्छ खानेपानी पछि जोडिन्छ, खानेपानीको पाइप जडान गरिन्छ सडक पछि भन्छ र फेरि कटिङ हुने अवस्थामा आउँछ, यो कारणले गर्दाखेरि उपभोक्ताहरूलाई अलिकति असहज पनि भएको देखिन्छ, यसलाई अब यहाँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ?
1: सर्वप्रथम त सडक सामान्य हेर्दाखेरि सडक हामीले बाटो देख्छौँ, सडक देख्छौँ, तर यो बाटोहरूको मालिक फरक फरक संस्थाहरू हुँदो रहेछ। जस्तै सडक विभागको छुट्टी बाटो छ, स्थानीय सरकार नगरपालिकाको छुट्टी बाटो छ, अनि जिल्ला समन्वय समिति अन्तर्गत एउटा प्राविधिक कार्यालय छ, उसको आफ्नो छुट्टी सडक हुँदो रहेछ। अब हामीलाई यो बुझ्न नै केही समय लाग्यो, यो बाटो कसको भन्ने कुरो पत्ता लगाउन नै केही समय लाग्ने, अनि फेरि हाम्रो नेपालको सरकारी निकायहरू यति झन्झटिलो यति छ कि त्यसलाई हामी अब एउटा प्रोसेसमा सुरु गरेर निवेदन लिएर जारी गर्दा पनि महिनौ दिन लाग्ने खालको वातावरण छ। हामीसँग त सहकार्य न सडकले गर्छ, न पालिकाले गर्छ, न स्थानीय सरकारले गर्छ, न अब विद्युत या टेलिकमहरूले गर्छन् आफ्नो काम गर्ने क्रममा। तर घोरै खाने बेलले जहिले पनि निरन्तर आफ्नो काम गर्ने बेलामा त्यस बाटोको पहिचान गरेर त्यो ठाउँको समस्या पहिचान गरेर सम्बन्धित निकायसँग समन्वय गर्न खोजिया हुन्छ, तर उहाँहरूले त्यति हाम्रो अनुरोधलाई त्यति प्राथमिकतामा नराखेको मैले फिल गरेको छु। जहिले पनि हामी भन्छौँ यसलाई हामीले हाम्रो कामहरू हुन लाग्यो भने हामी पूर्व सूचना दिने गरौँ, चाहे हामीले खानेपानीको ले काम गर्ने बेला बाटो काट्नु पर्यो भने हामीले सम्बन्धित निकायलाई खबर गरौँ, र पाइपलाइनको डाँडाको काम होला छ या पिचको काम भएर जे डोजर लगाउनु पर्ने अवस्था छ त्यहाँ खन्दाखेरि पाइपलाइनभित्र हुन्छ, त्यो पाइप त एकैछिन काट्नुलाई सहिलो छ, काटिसकेपछि तुरन्त त्यसमा जाने फोहोर पानीले भोलि कति घर धुरीमा घरहरूमा पानी फोहोर पानी गरेर त्यसले भोलि समस्या निम्ताउन सक्छ भन्ने कुरोको अनुमान पनि गर्नुहुन्न होइन। स्थानीयहरूले पनि यसमा सचेत रहनु जरुरी किन देख्छु भने आफ्नो घर अगाडि नाला बन्दैछ भने पाइप पनि छ है, भोलि पानी खाने त्यही हो, त्योबाट पाइप काट्यो भने फोहोर पानी जान सक्छ, या हामीलाई हाम्रो खानेपानीलाई जानकारी गराएर या हाम्रो प्राविधिकहरूलाई जानकारी गराएर अब त्यो हामीलाई प्राविधिक पठाइदियो भनेपछि खन्ने बेलामा त्यसलाई सुरक्षित तरिकाले खन्न सकिन्छ, पाइपलाई बचाउन सकिन्छ, पाइप बस्नु भनेको हाम्रो सम्पत्ति पनि बस्नु हो, साथसाथै त्यो नालामा भएको दुर्गन्धित पानी आफ्नो पाइप लाइनबाट जानबाट रोक्नु पनि हो। त्यो कारणले अब यो समन्वयको अलिक अभाव मलाई महसुस गरेको छु। हामी त यसमा निरन्तर लागिरहेछौँ, हामी सडक पालिका वडासँग समन्वय गरेर एकपल्ट छलफल गरेर विगत छलफल पनि गर्यो, तर त्यो कार्यान्वयन हुन नसकेको मैले हाम्रो घोराइ खानेपानी संस्थाले महसुस गरेको छ।
0: वर्तमान संस्थाका वर्तमानको उपभोक्ता सदस्यहरूको अवस्था कस्तो छ? हाल कति घरधुरी तथा नागरिकहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भइरहनु भएको छ, के छ यसमा?
1: हाम्रो घोराइ खानेपानी उपभोक्ता संस्थासँग आबद्ध हुनुभएका उपभोक्ताहरूको अवस्था हेर्दाखेरि त्यति धेरै त होइन, केही वर्गहरू सीमित हुनुहुन्छ, उहाँहरूलाई चाहिँ पानीको अब महसुल मासिक तिर्नलाई समस्याहरू पनि छ, जसको लागि हामीले सामुदायिक धाराहरूको एउटा अवधारणा लिएर पाँच सात घरलाई एउटा सामूहिक धारा दिने पनि गरेका छौँ, अनि उपभोक्ताहरूलाई मध्यनजर गर्दै कुनै टोलहरू यस्ता छन् अलि हामीले योजना सफल भइसकेपछि बबल लिफ्टिङ आयोजनाको अब हामीले क्षेत्र विस्तार गर्ने क्रममा त्यस्तै अब निश्चित वर्ग जो उनको त्यो समुदाय छ त्यहाँ एउटा निम्न वर्गको समुदाय छ उहाँलाई पानी खान आवश्यक छ तर उहाँले धारा जड्नु जड्नमा गाह्रो भएको छ भने संस्थाले एउटा केही पोलिसी ल्याएको छ त्यसो त्यहाँको अवस्थालाई मूल्याङ्कन गरेर त्यसलाई अब प्राविधिक राय कलेक्सन गरेर जम्मा लिएर कति छुट गरेर धारा जडान गर्न सकिन्छ भन्ने कुरोको हामीले एउटा प्र्याक्टिस सुरु गरिसकेका छौँ. हामीले त्यो कुरा साधारण सभामा पनि भनेका थियो अब कतिले बुझ्नुभयो बुझ्नु भएन होइन एउटा त्यो पनि छ. अब लगत्तै हामी एउटा वैशाख अथवा महिना सकिँदा ज्येष्ठ महिनामै हामी एउटा निर्णय गर्दैछौँ. अब 160 रुपियाँमा मिनिमम चार्ज छ जो हाम्रो त्यसलाई अब 108,000 लिटर पानी दिन्थ्यो भने ज्येष्ठ महिनादेखि हामीले 10,000 लिटर पानी दिने एउटा हाम्रो आन्तरिक होमवर्क भइसकेको छ र यसलाई ज्येष्ठ महिनामा निर्णय गर्ने हामीले योजना रहेको जानकारी गराउँछ. घरधुरीको संख्या 8,600 उपभोक्ताहरू हुनुहुन्छ.
0: त्यसै गरी जुन एउटा निर्वाचनका क्रममा यहाँले उपभोक्ता माझ व्यक्त गर्नुभएका मुख्य प्रतिबद्धताहरू के थिए, ती प्रतिबद्धताहरू कार्यान्वयन गर्नका लागि पहिलो प्राथमिकतामा तपाईँको के रहन्छ?
1: हामीले हिजो निर्वाचनको क्रममा जाने बेलामा त्यति धेरै ठूलो सपनाहरू बाँटेनौ. किन बाँटेनौ भने सपना दिन सजिलो छ तर पूरा गर्न गाह्रो छ. त्यसलाई यस्तो सपना दिनुपर्छ जति आफूले सकिन्छ. सकभर त त्यो दिएको सपना पूरा होस् होइन भन्यो भने दिएको सपनाको आधा पूरा गर्न सक्ने खालको सपनाहरू बाँट्नुपर्छ. अब हामीले हिजोको दिनमा गरेको बाचाहरूमा के थियो भने जस्तै हामी मिनिमम न्यूनतम शुल्कमा अब पानी बढाउँछौँ. उहाँहरूको डिमान्ड थियो कि भने पानी पनि बढाउनुहोस् महसुल पनि घटाउनुहोस् माग थियो तर त्यो दुइटै सम्भव छैन. महसुल घटाउनलाई हामी त्यति सजिलो संस्थालाई छैन. किन छैन भने हामीले नगर विकास कोषको ऋण खाएको छौँ. नगर विकास कोषले अब उसले भन्छ ऋण महसुल बढा भन्छ. अब त्यो भन्ने बेलामा हामीले घटाउन त हामी सक्ने हाम्रो उनी के अरे यो नै छैन. किनभने उसले बढायो भने होला घटाउनु नमिल्ने अवस्था छ. हामीले गर्न सक्ने के छ भने पानी हामीसँग अब धेरै भएको कारणले बरु यतै 160 रुपियाँमा 2,000 लिटर थप दियौँ होइन. हामीले अब एउटा सुरुवात चाहिँ योबाट गर्ने हाम्रो पहिलो छ लक्ष्य छ भने अर्को हाम्रो लक्ष्य रहेको छ कटुवा खोलामा रहेको मुहानलाई कसरी संरक्षण गर्ने. त्यसलाई भोलि अब पानीको सोर्स दिन पर दिन घट्दो क्रममा भए हुनाले त्यो सोर्सलाई कसरी बचाएर राख्ने. हिजोको दिनको पानीको अवस्था कस्तो थियो अहिले अब हामी हेर्छौँ खोलामा वैशाख जेठमा खोलामा ढुङ्गा किराहरू घुमेको देख्छौँ होइन. त्यो अवस्थालाई नहुन दिनलाई माथि मूललाई नै संरक्षण गर्यो र त्यसको सोर्सहरू बचाउन सक्यो भने भोलिको दिनमा सस्तोमा घरैवासीले पानी खाना पाउने एउटा आधार पनि हो. त्यो त्यसमा हाम्रो एउटा अध्ययन पनि भइरहेको छ. एउटा इन्जिनियर टोइललाई लगेर मैले यो निर्वाचन अगावै लगेर देखाएर आएको पनि छु. अब सायद यो महिना यो वर्षायाम अगाडि त सम्भव छैन. अब अनि हिउँदोमा हामीले यसलाई अवश्य नै यसको काम सुरुवात गर्नेछौँ. यो कुराको मैले यो संचार क्षेत्र रेडियो मन्त्री पश्चिम मार्फत पनि घोराईका उपभोक्ताज्यूहरूलाई मैले जानकारी गर्न चाहन्छु.
0: घोराई जस्तो तीव्र रूपमा विस्तार भइरहेको शहरमा स्वच्छ खानेपानीको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण मानिन्छ. आगामी दिनमा पानीको स्रोत संरक्षण तथा वितरण व्यवस्थापनलाई यहाँले कसरी व्यवस्थित बनाउनुहुन्छ होला त?
1: पहिलो कुरो पानीलाई कसरी सहज गराउन सकिन्छ भन्ने कुराको पहिलो आधार नै पानीको सोर्स हो. पानीको कसरी स्रोत विकास गर्ने हो. जति धेरै हामीले पानी ल्याउँ पानीको स्रोतको एउटा हामीसँग विकास भयो भने त्यसलाई भोलि शुद्धिकरण गरेर एउटा सफा शुद्ध स्वच्छ पानी फोनलाई हामीसँग अहिले नयाँ नयाँ टेक्नोलोजीका प्रविधिहरू आइसकेको छ. हामीले तिनै प्रविधि टेक्नोलोजीहरू प्रयोग गर्छौँ. त्यो गरेर हामीले घोराईवासीलाई मुहानदेखि मुखसम्म शुद्ध पानी खुवाउने एउटा घोराईखानबिन जो नारा छ यो हामीले मूर्त रूपमा हामीले साकार गर्न सक्छौँ. साथसाथै अब आउने योजना जस्तै हामीले बबे लिफ्टिङ मार्फत हामीले केही महिना अगाडि सम्पन्न भएको छ. यसलाई पानी अहिले हामीसँग जति पनि छ यसलाई व्यवस्थापन एउटा चुनौती त छ. अब यसलाई कसरी मिलाउने भन्ने कुरामा हामीसँग प्राविधिक एउटा टोली छ. रहेको कहाँ कहाँ समस्याहरू छ पानीलाई भोलि कसरी व्यवस्थापन गर्ने र कहाँनिर भलहरू राख्ने भोलि अनि कति कसरी मिलाउने भन्ने कुराको एउटा मोटामोटी डिजाइन पनि भएको छ. भोलिको दिनमा यदि घराईभित्रै एउटा जालो हुनेछ कि भल्भहरूको गेट बल्भहरूको ठाउँ ठाउँमा हुन्छ. अब यसलाई त भोलि चलाउन पनि गाह्रो होला. यसलाई सजिलो होस् भन्न लागि हामीले एउटा स्काडा प्रणाली एउटा हाम्रो हामीले राख्ने योजना बनाएका छौं। यसले के गर्छ भने हामी अफिसबाट सबै कुरा अपडेट गर्छौं, त्यसलाई चलाउँछौं, त्यसलाई प्रत्येक ठाउँ ठाउँमा मान्छे घुमाउन जानुपर्ने नहुने अवस्थामा हामी एउटा नयाँ योजनासहित हामी यसमा आएको छौं। यसको काम पनि मलाई लाग्छ अर्को वर्ष शुरूआत भएको भएपछि पाउनुहुनेछ।
0: त्यससँगै खानेपानी सँगै सरसफाईको विषय पनि उत्तिकै संवेदनशील छ र स्वस्थ समाज निर्माणका लागि सरसफाई अभियानलाई संस्थाले कसरी अगाडि बढाउने योजना बनायो?
1: तत्कालै हाम्रो अहिले निर्वाचन सम्पन्न हुँदै गर्दा हामीले निर्वाचनमा भाग लिँदै गर्दा हामी उपताजीहरूलाई पनि एउटा हामीले आफ्नो नारा दिएका थियौँ अब सरसफाईमा हामी काम गर्छौँ भनेर। त्यही अन्तर्गतै मैले पनि अघि भने ढल व्यवस्थापनदेखि लिएर अन्य सरसफाईका कुराहरू पनि छ। ढल व्यवस्थापनको अलि ठूलो प्रोजेक्ट रहनेछ भने अन्य दैनिकी सरसफाईको कुराहरूमा यसमा पनि हाम्रो एउटा सहकार्य भएको छ। भोलि स्थानीय सरकारसँग समन्वय गरेर र घोराई खानपानी र पालिका बीचको सहकार्यमा यसलाई दैनिकी घोराईमा जस्तै अब दैनिकी सफा बजार सफा गर्ने मान्छेहरूको कुराहरू होस् या एउटा त्यो भ्याकुम लगाएर धुलो तार्ने सफा गर्ने कुराहरूमा अब हामी पालिकासँग सहकार्य गरेर अगाडि बढाउनेसम्म एउटा हाम्रो सोच रहेको छ। अब पालिकासँगको बजेटको कति हुन्छ थाहा छैन, हामी पनि केही कुरा प्रदेशसँग सहकार्य गर्दछौँ यो विषयमा, प्रदेश सरकारसँग केही कुरा बजेटको हामी व्यवस्थापन गर्छौँ। यसमा अब सरसफाईलाई हामी बजेट छुट्याउँछौँ भन्ने आधार अब प्रदेश सरकारले दिएको हुनाले अब हामी त्यसै नै विश्वासका साथ हामी अगाडि बढ्न गइरहेका छौँ।
0: यहाँ यसअघि संस्थाको कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो, त्यो अवधिमा यहाँले गरेका महत्वपूर्ण तथा सम्झना लायक कार्यहरू के थिए?
1: कामहरू धेरै छ
0: हजुर,
1: होइन अब लिस्ट नै लामो हुन्छ जस्तो लाग्छ मलाई। म कोसार चाहिँ भएर आइसकेपछि कुरा गर्दैछु भयो भने हामी आउँदा सुरुवातमा घोराईको अब टोलहरूमा यति समस्याहरू थियो कि पानीको, अब काठीबोल टोल त्यस्तै समस्यामा थियो, मधुबन टोल त्यस्तै समस्यामा थियो, सडक विभागको त्यो डाँडोभरिका ती टोलहरू त्यस्तै पानीको समस्या ग्रस्त थियो, पौवा होटेलदेखि पछाडिको भीमसेन टोल पानीको समस्या त्यस्तै ग्रस्त थियो, माथिल्लो भरतपुर जो भेमी चौकदेखि माथिको टोलहरू त्यस्तै समस्या थियो।
0: अनि
1: म त्यो अब जान त्यही कुरामा आउँदैछु म अब अनि यो कुरामा हिजोको दिनमा अब काम गर्ने क्रममा अलिकति कमी कमजोरी मैले

0: ती संस्थाको मन्थली आय पनि वृद्धि भयो. आय वृद्धि हुँदै गर्दाखेरि अरू थप बोरिङ खनेर अरू टोलहरूलाई पनि व्यवस्थापन गर्यो. स्थानीय सरकारहरूसँग पाइपलाइन मागेर पाइपहरू विस्तार गर्ने कुरो गरेर संस्थाको लागत खर्च पनि बचाउने काम हामीले गर्यौँ. यिनै कामहरू गर्दै जाँदा र यिनै रोडको सहायताले पानीलाई सही तरिकाले व्यवस्थापन उसको लेभलको मापन लिएर अब पानी जान सक्ने अवस्थाको गराएर अनि पानीको प्रेसरलाई बढाउँदै असम्भव भएका टोलहरूमा पनि पानी पुर्याएर खुवाएको उदाहरण प्रशस्त छ. यो कुरा त्यो टोलहरूमा जानुभयो भने पनि मलाई लाग्छ उहाँ टोलवासीले हामीलाई राम्रो हामीले गरेको कामको आफै भन्नुहुनेछ भन्ने विश्वास लिएको छु.
1: हजुर, आर्थिक पारदर्शिता र सुशासन आजका संस्थागत नेतृत्वका प्रमुख आधार मानिन्छन्. तपाईँ एउटा अध्यक्षका रूपमा संस्थाको आर्थिक अनुशासन र पारदर्शितालाई यहाँले कसरी मजबुत बनाउनुहुन्छ? अब
0: आर्थिक पारदर्शिता कुरामा हाम्रो संस्था अहिले होइन सुरु पहिलेदेखि नै अब अलिक क्लियर नै छ, किनभने हाम्रो स्वर्गीय छैन हाम्रो स्वर्गीय अध्यक्ष देवबहादुर ऋषि पनि यो कुरामा अलि स्ट्रिक्टली नै हुनुहुन्थ्यो. कामक्रममा सबैभन्दा के अरे समस्या आउने भनेको आर्थिक क्षेत्रमा हो. योबाट यसलाई हामी अलि सही ढंगले व्यवस्थापन गर्नुपर्छ, राम्रोसँग काम गर्नुपर्छ भन्दै भन्ने गर्नुहुन्थ्यो. त्यो यथार्थमा हो पनि, किनभने अहिले हामीसँग सबै सफ्टवेयरमा गएको छ. कुनै चिजहरू पनि हाम्रो त्यो अनलाइनभन्दा बाहिरबाट हुँदैन. पैसा म बुझ्छौँ, हामी अनलाइनबाट बुझ्छौँ. त्यो ब्याङ्किङ ब्याङ्कमा भुक्तानी हुन्छ, ब्याङ्कमा जम्मा हुन्छ. अनि कुनै कुराहरू भुक्तानी भयो भने हजार रुपियाँ भयो भने हामी चेक काटेर ब्याङ्क मार्फतै जाने गरेका छौँ. भनेपछि हाम्रो खर्च सबै कुराहरू ब्याङ्किङ सिस्टमबाट अनलाइन सिस्टमबाट आउने, अब ब्याङ्किङ सिस्टमबाट भुक्तानी हुने गरेको छ. त्यो कुरा हाम्रो काम गर्दै गर्दाको आधार या अडिट रिपोर्टको हरेक कुराहरूलाई पनि हेर्नुभयो भने र काम गर्दाखेरिको बजेट प्लानिङ र त्यसमा भएको खर्च आधार हेर्ने भने पनि हजुरहरूले मलाई लाग्छ सजिलैसँग बुझ्न सक्नुहुन्छ.
1: आज आधुनिक प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सहज छरितो र प्रभावकारी बनाउने कुनै विशेष योजना यहाँको छ?
0: आधुनिक प्रविधि कुन क्षेत्रलाई जस्तै पानीको व्यवस्थापन कुरामा हो कि अब त्यो कुरामा हामीले मैले अघि भनिहालेँ. अब हाम्रो यसमा एउटा डिजिटल प्रविधि मार्फत पाइपलाइनहरूको एउटा हाम्रो ऊ हुँदैछ, सर्वे हुँदैछ. हाम्रो पाइप कहाँ कुन अवस्थामा छ त्यो हामी आफ्नो अफिसमा बसेर हेर्न सक्छौँ. अब मानौ हजुरको घर अगाडिको पाइप कति इन्चको लागेको छ, अब कुनै प्राविधिक त हिजो दिनमा काम गर्यो, ऊ रिटायर भयो गयो, या कुनै कति गइहाल्यो, त्यहाँ पाइपको अवस्था कुन साइजको भन्ने कुरो फेरि खनेर हेर्नुपर्ने हुन्छ. त्यो भोलिको दिनमा आउने प्राविधिकहरूलाई अप्ठ्यारो नहोस् भन्न लागि हरेक टोलहरूमा कति इन्चको पाइप कति राख्ने अब तयारी हुन्छौँ हामी, कति इन्चको पाइप कति प्रेसरको पाइप होइन त्यसको क्यापेसिटी त्यो पानीको प्रेसर थ्याक्ने कति क्यापेसिटीको पाइपहरू राखिएको छ भन्ने कुराको पनि सहितको हाम्रो डाटा हाम्रो अफिसमै हुनेछ. जो हामी एउटा अफिसमा बसेर ल्यापटपबाटै हामी क्लिक गरेर हामी हेर्न सक्छौँ कि भोलि हाम्रो पाइपको अवस्था त्यहाँ यस्तो छ, यति साइजको छ, यति क्वालिटीको छ भन्ने कुराको हामी सबै कुरा हाम्रो रेकर्डमा हुनेछ. त्यो
1: हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्रले गर्नुभएको छ. तपाईँसँग अझै कुरा गर्न मन थियो तर समय अभावले गर्दाखेरि छुटिनु पर्ने हुन्छ. छुटेर जानुभन्दा पहिले अन्त्यमा निर्वाचनमा यहाँलाई विश्वास गरेर मत प्रदान गर्ने सम्पूर्ण उपभोक्ता तथा सदस्यहरूलाई एवं घुराईवासीहरूलाई यहाँले घुराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको नवनिर्वाचित अध्यक्षको हैसियतले के भन्न चाहनुहुन्छ?
0: अवश्य नै मलाई पनि कुरा गर्न यदि मन छ तपाईँसँग बसेर घन्टौँ मलाई टाइम दिइदिए हुन्थ्यो, मसँग घन्टौँ इन्टरभ्यू लिइदिए हुन्थ्यो. म पनि यो खानपानीको विषय कस्तो छ, खानपानीको समस्याहरू हाम्रो घोराईमा कस्तो अवस्थामा छ, यसलाई कसरी जान्ने भन्ने कुरामा घन्टौँ बस गर्न चाहन्छु. बस भन्नाले कि तपाईँसँग संवाद गरेर एक एक कुरा तपाईँलाई बुझाउन पाए रेडियो मार्फत या तपाईँ मार्फत हाम्रो घोराईका सम्पूर्ण उपभोक्ताहरूलाई हरेक कुरा सानो सानो कुरा पनि बुझाउनु पाए भने अझ मेरोलाई त ठुलो एउटा यो प्लेटफर्म नै हो. मैले कुनै दिन बोलाउनलाई बरु टाइम भयो भने म फेरि आउन तयार छु. साथसाथै अहिले निर्वाचनमा हामीले अत्यधिक मत दिएर विजय गराएर आउनु भएको छ हामीलाई. मलाई घोराईवासीले दिएको यो माया, यो अपार, यो मेरो लागि एउटा ठूलो जिम्मेवारी, ठूलो एउटा के अरे जिम्मेवारीको भारी दिनुभएको छ. यसलाई भोलि जति विश्वास लिन सकिन्छ त्यो विश्वासलाई कायम राख्नलाई धेरै कठिन कुरा पनि हो. अब यिनी

0: कुरालाई हरेक कुरामा सानो सानो कुरालाई मैले ध्यानमा राखेर मैले घोराईवासीहरूको जो हिजोको दिनमा काम गरेको थिएँ त्योभन्दा अझ जिम्मेवार भएर अझ त्योभन्दा हिजो जति काम गरेको थिएँ अब आउने दिनहरू त्योभन्दा अझ राम्रो काम गरेर उहाँका हरेक साना साना समस्यालाई चिर्ने र उहाँका मनहरूको साना साना कुराहरूलाई पनि चित्त बुझाउने मेरो प्रयास रहनेछ। कहीँ कतै काम गर्ने क्रममा हो गल्ती हुन सक्छ मान्छेबाट, किन जसले काम गर्छ त्यहाँ गल्ती हुन्छ, नगर्ने मान्छेको गल्ती नै हुँदैन, त्यो कुरा सबैले बुझ्नुभएकै छ। हामी काम गर्ने मान्छे हो, हामी धेरै भाषण गर्न जान्दैनौ, हामी रिजल्ट दिने कामले दिने बोलेर होइन भन्ने मान्यता राख्छु मैले। अब त्यो कामले हाम्रो देखेको पनि छ, भोलि दिनमा देख्नुहुने पनि छ। कहीँ कहीँ कतै काम गर्ने क्रममा हो मिस्टेक हुन सक्छ, तर मिस्टेक हुन लाग्यो भने उपभोक्ता पनि को पनि एउटा दायित्व पनि हो कि त्यहाँनिर झकझकाउनुपर्छ, ल है तपाईँले काम गर्ने मलाई यहाँ मिस्टेक छ, यो तरिका होइन यसरी भन्नु सजेस्ट गर्नुपर्छ। त्यो गर्दै जानुभयो भने हाम्रो काम गर्ने काम गर्दै गर्ने क्रममा समस्याहरू नआउला, आइहाले पनि हजुर हामी बसेर एक आफूसँग सहकार्य गरेर त्यसलाई समाधान गरौला। किनभने हजुरहरूको मायाले म यहाँको छु भने म तपाईँहरूसँग पनि सहकार्य गरेर तपाईँहरूको टोलमा तपाईँको घरमा तपाईँ छिमेकमा बसेर तपाईँको टोलको समस्या तपाईँको घरको समस्यालाई घोराइ खानेपानीको क्षेत्रमा भएको समस्या म आफै बसेर तपाईँसँग समाधान गरेर यसलाई समाधान गर्ने मेरो आफ्नो वचनबद्धता दिन्छु। र साथसाथै घोराईवासीहरूलाई अब के भन्न चाहन्छु भने यो निर्वाचनले एउटा यस्तो सन्देश दिएको छ, अब तिमीहरूले काम गर्न सक्छौ, तिमीहरूले हिजो दिनमा काम गरे थियो, अब नेतृत्व लिए पनि अब गर्न सक्ने तिमीहरूमा क्षमता भएको छ, अब तिमीहरूले गर्न सक्छौ है भनेर विश्वासका साथ हामीलाई अत्यधिक मध्य विजयी गराउनु भएको छ। यो विश्वासलाई मैले हजुरको विश्वासलाई कायम राख्नेछु, यसमा हिजोको भएको कामभन्दा घट्ने छैन, बढाउने मेरो कोसिस रहन्छ, बढाउनेछु भन्ने विश्वास दिलाउन चाहन्छु।
1: पक्कै पनि श्रोता मित्र, कार्यक्रम मध्यपश्चिम बहसको समय बिसक्ने थालेको संकेत मलाई प्राविधिक मित्र शालिकराम चौधरीले गर्नुभएको छ। तपाईँसँग छुटेर जानुपर्ने हुन्छ श्रोता मित्र। छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष ध्रुव केसीज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ। र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्ने प्राविधिक मित्र शालिकराम चौधरीज्यूलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। तपाईँहरूको साथ सुखमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहीदाङ, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
5: वरिष्ठ हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
6: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
5: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू। वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ, फोन नम्बर 082-5363-218।

0: Vianet को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट और 2,700 में खरीद कर दा free इंटरनेट पैकेज नया जान को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपने लागी 1 महीना free इंटरनेट Vianet अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल 10 देखि 15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
8: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अट्किए जस्तो महसुस हुने थकाई लाग्ने
9: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागू औषधबाट छुटाउने
8: यौन उत्तेजना नहुने
9: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
8: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
9: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार समय बिहान 11 बजेदेखि
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9879571193 र 9818909028
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
13: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
14: बीमा गराउन जाँदैछु
13: बीमा किन गर्नु पर्यो सर बीमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
13: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
14: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ बीमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ
13: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
14: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बीमा लेखका शर्त
5: र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
15: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
16: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
15: सरले त धेरै राम्रोको कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
17: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
2: सम्माननीय राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
1: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित। केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
3: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
1: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु। 40 वर्षमा नेपालमा 7,28,000 घरेलू तथा साना उद्योग दर्ता। कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
4: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
1: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
6: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
2: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
6: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र क्षेत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
4: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ राखेको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
6: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो, त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सय बुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सय बुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
6: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ, ललितपुर पृथ्वी राजमार्ग, तनहुँ, लमजुङ, म्याग्दी, भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राती कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
8: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
6: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
1: सुशीला श्रेष्ठ। निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुशी।
9: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
1: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी चाहै नाइस।
0: अडगुरी
2: कारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने, त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूलाई मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
5: दाङको गोराही दुई निमुरियाका स्थानीय वासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
6: हामीलाई धेरै कमाई भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छ यसमा काम गरेर।
7: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
5: कोराही उपमहानगरपालिका दुई निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
8: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि बारको इक्जाम दिइसकेपछि यतिकै खाली बस्नु भन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फर्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
9: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
5: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जिसेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जिसे कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
10: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढाउँदै बढ्दै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम भइरहेको छ। मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
5: जिस्टीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
4: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ्दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने
11: तपाईँ आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएन अरूलाई पनि डेंगी हुन सक्छ भने तपाईँ सतर्क रहनुहुन्छ
4: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
13: डाक्टरद्वारा दिइने सेवाहरू
12: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
13: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
12: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
13: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
12: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
13: सम्पर्क स्थान राई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487
14: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
15: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
16: हो र
15: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
15: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
17: नेपाल सरकार विज्ञापन बोर्ड
2: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौं आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी
11: क्लाइमेट चेन्ज भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेछ अण्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ भने एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो अर्को चाहिँ अर्गनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ त्यसले गर्दाखेरि चाहिँ डेंगी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेंगी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ
2: पछिल्लो समय नेपालमा डेंगी संक्रमण बढ़िरहेको छ खास यो डेंगी संक्रमण चाहिँ किन फैलिरहेको छ
11: यो सिजनमा किन बढ़ी भन्दाखेरि चाहिँ अहिलेको समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढ़ी हुन्छ उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेंगीहरू चाहिँ बढ्दै जान्छ
2: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन
11: अब जस्तो कि अहिले मैले भने यो डेंगी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किने हो एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्दा उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अण्डा यो सिजनमा ह्याच भएन भने पनि नौ महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र नौ महिनासम्म ऊ सुसुप्त रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ। भन्नुको अर्थ यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन, अर्को सिजन सुरु हुने बेला चाहिँ अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो। र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु हो। भन्नुपर्छ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुपर्छ त्यसको अण्डा अथवा लार्भा मार्ने खालको चाहिँ औषधिहरूको

0: बिरामीलाई चाहिँ चाँडोभन्दा चाँडो डायलिसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायलिसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन। त्यही भएर उहाँले डेङ्गु इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेले फैलिरहेको छ भनेपछि त्यसमा पनि हामीले त्यो डायलिसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
1: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
0: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भनेपछि यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भन्छ त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले चाहिँ त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसनमा राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायलिसिस इम्पोर्टेन्ट हुन्छ, त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायलिसिस अर्ली भएको फाइदा हुन्छ।
1: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
0: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गर्दा देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामीले चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसको चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको दुख्ने त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स, समथिङ एल्स भनेको मेबी इट्स स्कप टाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकन गुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
2: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईंले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 मा फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर

बाढ़ी र पहिरोका कारण देश भरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संघीय संसदको बजेट अधिवेशन भोलि शुरू हुने, 2 बजे छुट्टा छुट्टै बैठक बस्ने, 4 बजे नीति कार्यक्रम प्रस्तुत हुने।
0: प्रधान न्यायाधीश सिफारिशलाई सड़क बहस नबनाउन रविको आग्रह, बालेन र आफूबीच फाटो नआउने दावी, भाइरल हुने होडमा नलाग्न सांसदलाई निर्देशन।
1: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशको सरकार नढल्ने, कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने 4 दलको निर्णय।
0: भारतको तमिलनाडुमा थलापति विजयी मुख्यमन्त्री नियुक्त, 4 दिनभित्र विश्वासको मत लिनुपर्ने।
1: र आईपीएल क्रिकेटमा बंगलुरू विरूद्ध टस हारेर मुम्बई ब्याटिङ गर्दै शीर्ष 4मा टिकिरहन बंगलुरूलाई खेल जित्नै पर्ने दबाव।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन भोलि शुरू हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई अपराह 4 बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ। सांसदहरूलाई भने 15 मिनट अगाडि नै बैठकमा उपस्थित भइसक्न भनिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। ती बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढ़ेर सुनाउने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने लगायतका सम्भावित कार्यसूची छन्। यसैगरी सरकारबाट हालै जारी भएका 8 अध्यादेश पनि बैठकमा पेश गरिनेछ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको 2 दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उहाँले संवैधानिक परिषदमा आएका नामहरू मध्येबाट बहुमतले एकजनालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो प्रश्न गर्नुभयो।
3: मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साथ हो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन।
1: उहाँले प्रधान न्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषदमा भागभन्दाकै चलिरहने टिप्पणी गर्नुभयो। प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर आफ्नो आलोचना भइरहेकोतर्फ लक्षित गर्दै लामिछानेले सर्वोच्चका न्यायाधीशहरूलाई सहकारी प्रकरणमा आफूलाई दोषी करार गर्न चुनौती दिनुभएको छ। हिजो मात्र कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले 2/3 सरकारको डरमा न्याय सम्पादन नहुने बताउनु भएको थियो। त्यसको भोलिपल्ट रविले मल्लतर्फ लक्षित गर्दै जवाफ दिनुभएको हो।
3: त्यस्तो रिस उठेको छ भने चलाइदिनु सतिया, ती बुझाएर आएको छु मैले आफ्नो गर्दन त, म यही छु, त्यही छ मेरो गर्दन। होइन भने न्यायालयको गरिमा, न्यायालयको प्रतिष्ठा, त्यसलाई सडकको विषय बनाउनु हुँदैन। अन्यायमा त हामी पनि पर्यौं होला, हामीलाई पनि चिच्याई चिच्याई भन्न मन थियो, कराई कराई भन्न मन थियो, अन्याय भयो न्याय पाऊ भन्न मन थियो। तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ भरोसा छ भन्दै आएको म, मेरो अभिव्यक्तिहरू अझै पनि त्यही छन्। न्याय पाइयो पाइएन आफ्नो ठाउँमा छ, तर पाइन्छ भन्ने आशा र भरोसा हामीलाई आज पनि छ।
1: आफूहरू इतिहासकै सजिलो क्रान्तिबाट सरकारमा पुगेको भन्दै लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य साबित हुने बताउनु भएको छ। प्रधानमन्त्री बालिन र आफू बीच फाटो ल्याएर फाइदा लिन खोज्नेहरू सक्रिय रहेको भन्दै उहाँले गुट उपगुटमा नलाग्न चेतावनी समेत दिनुभएको छ।
3: बालन रवि रवि बालन भनेर चाहिँ यसो अलग अलग म त यतातिर गुरु दाइरो भन्ने कुरा गर्छन्, अनि प्रधानमन्त्रीजी र म यो कुरा एकअर्कालाई गरेर हामी बडो हाँस्छौँ। प्रधानमन्त्रीले यसो भने हामीलाई थाहा हुन्छ, हामी हाम्रो एउटा शर्त छ हामीले यस्ता कुराहरू चाहिँ छलफल गर्ने भनेर। एक दुईजना साथीहरू आज पनि भनिदिन्छु यो अलग हामीलाई अलग ढङ्गले हेर्न म त यताको हो नि र म त उताको हो नि भनेको कारणले मन्त्री नभए साथीहरू पनि हुनुहुन्छ, त्यस कारणले तपाईँहरू यो कुरा याद दिनुहोला, किनकि हामी छलफल गरि नै हाल्छौँ।
1: जनताले ठूलो अपेक्षा राखेर राष्ट्रपालाई जिताएको भन्दै लामिछानेको मत दिने नागरिकको शिर नझुक्ने गरी काम गर्न सुझाउनु भएको छ। उहाँले केही सांसदहरूले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइ नसकेको स्पष्ट पार्नुभयो। त्यति मात्र होइन, उहाँले सांसदहरूलाई भाइरल हुने होडमा नलागि कर्तव्य पूरा गर्न निर्देशन दिनुभएको छ।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीबलाई सबैभन्दा बढ़ी पीड़ा दिएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम वर्तमान सरकारबाट भएकाले नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
4: जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिष्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
1: नेपाली कांग्रेसले 15 बुधे सुदूरपश्चिम संकल्प पत्र पारित गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिने भेला सम्पन्न गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढ़ीमा आयोजित दुई दिने भेला आज सकिएको हो। कांग्रेसले भोलि र पर्सी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। कर्णालीको भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, मन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेता कर्णाली जाने कार्यक्रम छ। दुई दिन छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।
0: संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनैतिक दल र विज्ञबीच छलफल भएको छ। आज काठमाडौँमा आयोजित संविधान संशोधनमा संघीयता र प्रदेश संरचनाको सवाल विषय छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संशोधन कार्यदलसँग राजनैतिक दलका नेता र विज्ञबीच अन्तर्क्रिया भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तथा संविधान संशोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रूपमा छलफल गरेर संशोधनको मसौदा तयार पारिने बताउनु भएको छ। प्रदेशसभा सदस्यको संख्या र मन्त्रालयको संख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सच्याउन सकिने उहाँको भनाइ छ। केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन सकिने उहाँको धारणा छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट कार्यदल सदस्य बन्नुभएका देवप्रसाद गुरूङले समय अनुसार सुधार गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै के संशोधन गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड़ दिनुभयो। राष्ट्रिय सहमति बिना संविधान संशोधन गर्ने कुरा सजिलो नभएको उहाँको तर्क छ। नेपाली कंग्रेसका नेता तथा संविधानविद राधेश्याम अधिकारीले संघीयता विकेन्द्रीकरण मात्रै नभएर शक्ति बाँडफाँड पनि हो भन्दै लामो समयदेखि अधिकांश समय देशको शासकीय स्वरूप केन्द्रीकृत भएकाले मानसिकता पनि मूल रूपमा केन्द्रीकृत भएकाले त्यसलाई सच्याउन जरूरी रहेको बताउनुभयो। उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो देशमा जोखिमपूर्ण हुन सक्ने समेत तर्क गर्नुभएको छ। नेकपा एमालेका नेता तथा संविधान संशोधन कार्यदलका सदस्य डाक्टर भीष्मराज अधिकारीले सरकार के विषयमा संशोधन गर्न चाहिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा आउनुपर्ने बताउनुभयो। मध्य प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु रावतले संघीयता मध्य प्रदेशको दबावमा आएको भन्दै यसलाई शुरूआतदेखि नै कमजोर र अधिकारविहीन बनाइएको आरोप लगाउनुभयो। बागमती प्रदेशका पूर्व मन्त्री तथा आदिवासी जनजाति महासंघका अध्यक्ष सिनेमा होलमा लामाले आदिवासी जनजातिका मुद्दा सम्बोधन हुनुपर्ने र संघीयताको मूल मर्म नै प्रदेश संरचना भएको बताउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ। आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको हो। स्टार्ट अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई, केन्द्रीय विभाग ऱ्यापिड एक्सन टीमको प्रमुखमा वैकुण्ठ थापा आशिष र उपप्रमुखमा सशस्त्र प्रहरीका पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरेको हो। बैठकले कर्णाली प्रदेशको सहमहामन्त्रीमा राज बहादुर शाह र अविश्वरा सुविदीलाई मनोनयन गरेको छ।
0: नेपाल परिवेशमा एसीईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको
6: प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। मुख्यमन्त्री यादवलाई यथाशीघ्र विश्वासको मत लिन पनि चार दलको आग्रह छ। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि यादव सरकारको आयुमाथि प्रश्न उठेको थियो। कांग्रेस, नेकपा, जसपा र लोसपाले निरन्तरता दिने निर्णय गरेपछि यादव नेतृत्वको सरकार जोगिएको छ। मध्य प्रदेशसभामा हाल 101 सांसद छन्। कांग्रेसका 22, नेकपाका 15, जसपा लोसपा गरी 26 गरी 63 जना सांसद यादवको पक्षमा देखिएका छन्। विपक्षमा एमालेका 24, जनमतका 12, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका 1-1 जना सांसद छन्। यसअघि मध्य प्रदेशसभामा 107 जना सांसद थिए। लोसपाका अभिराम शर्मा, जसपाका सरोज सिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन्। जनमतका सतीश कुमार सिंह, नेकपाका भरत प्रसाद शाह, रहबर अन्सारी, नेकपाका रामचन्द्र मण्डल प्रतिनिधिसभा उम्मेद्वारी दिदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए।
0: र राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपायल चैनपुर उभयर भन्ज्याङ सड़क खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गत 6 पुललाई सिफारिश गरेको हो। यस्तै कर्णाली करिडोरको उत्तरखण्ड सड़क लेले भारदेव चन्द्रपुरा ठूला दुर्लुङ सड़क भेरी कोरिडोर रिम्ना सड़क खण्डका 14 पुल रोल्पा स्थित सहित मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुद्देश्यीय बहुवर्षीय स्रोत सहमतिका लागि 9,20,00,00,000 रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि 3,81,07,00,000 रूपियाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश गरिएको छ। आयोगले नरदेवी स्थित आयुर्वेद चिकित्सालय ब्लक बी लगनखेल स्थित मानसिक अस्पताल अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधा सहित को 100 शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लागि शुरू विनियोजन रकमको 4 गुणा भन्दा बढ़ी नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिश गरेको छ।
1: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार शैक्षिक सत्र 2082 नतिजा प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक प्राप्त थाहा पाउन सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा एसएमएस आईभीआर र विभिन्न वेबसाइटहरूबाट मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कशीट प्राप्त गर्न सक्नेछन्। परीक्षार्थीले नेपाल टेलिकमको 1600 डायल गरेर वा एसएमएस पठाएर नतिजा बुझ्न सक्नेछन्। जानकी टेक्नोलोजीको 35001 र एम्बिसन गुरूको 31069 एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ। परीक्षार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटहरू www.se.gov.np www.neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्। गत चैत 19 गतेदेखि 29 गतेसम्म भएको एसई परीक्षामा नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षामा सहभागी भएका थिए। विगतका वर्षहरूमा 3 महिनामा आउने नतिजा यस वर्ष 1 महिनामै दिने तयारी रहेको छ।
0: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चेकिङमा कडाई गर्न थालेको छ। पहिलेको तुलनामा अहिले ट्राफिकले जाँचको निकै कडाई गर्नुका साथै दिउँसै मादक पदार्थ सेवन मापसेको जाँच पनि कडाई गरेको। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मापसे लापसे भनेको लागू पदार्थ सेवनदेखि अन्य ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले नयाँ सरकार गठन भएता अर्थात गत चैत्र 13 गतेदेखि यही वैशाख 16 गतेसम्म 1.5 महिनाको अवधिमा 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरिसकेको छ। यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 86,702 चालकलाई कार्यवाहीको दायरामा ल्याइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले जानकारी दिनुभयो। जसबाट 6,39,28,585 राजस्व संकलन भएको छ। यो अवधिमा मापसले गरे 4,452 जना चालक, लेन अनुशासन उल्लंघन गर्ने 7,758 चालक, तीव्र गतिमा चलाउने 2,727 चालक कार्यवाहीमा परेका छन्। त्यस्तै रातो बत्तीमा सवारी चलाउने 7,724 चालक

0: स्वरूप परिवर्तन गरेर सवारी चलाउने 112 चालक, बढ़ी भाड़ा उसुल्ने 55 चालक, लापस्य गर्ने 52 चालक कार्यवाहीमा परेका छन्। यान्त्रिक ठिक नभएको सवारी चालक चलाउने 766 चालक, प्रदूषणमा 246 चालक, मोड्न निषेध ठाउँमा मोड्ने 6273, राइट सेयरका 5848 चालक, अनावश्यक हर्न बजाउने 2465 चालक, लामो दूरीमा डबल चालक नराख्ने 6, लाइसेन्स बिना सवारी चलाउने 2558 जना गरी 86702 जना चालकलाई कार्यवाही गरिएको ट्राफिकले जनाएको छ।
1: काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका 73 मोटरसाइकल र स्कूटर सम्बन्धित धनीले फिर्ता पाएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रम गरी खोज तलाशपछि फेला परेका मोटरसाइकल र स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका 65 मोटरसाइकल र स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताउनुभयो। उहाँका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै 8 मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको छ। कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फिर्ता गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। वहाँले सवारी चोरी हुनबाट बच्न जीपीएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453506523।
1: भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गाइडको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो।
0: चलचित्र लाली बजार विरूद्ध काठमाण्डुको माइतीगर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी फिल्म निर्माण गरिएको भन्दै वादी समुदायका प्रतिनिधिले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्भिलो इतिहासलाई बंगाएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्। प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले वादी जातिको सम्मान कायम गर, लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले वादी समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको आरोप छ।
1: धनुषाको ढल्के वनमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। सुकुम्बासीहरूले राष्ट्रिय भूमिका अधिकार मंच जिल्ला कार्य समिति धनुषाको नेतृत्वमा ढल्के वनमा प्रदर्शन गरेका हुन्। उठीवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका उनीहरूले ढल्के वनको पार्कमा कोटसभा गरेका थिए। कोटसभामा भूमि अधिकार मंचका केन्द्रीय सदस्य इच्छा राम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गर्नुभयो। बसिरहेको जग्गाकै लाल पूर्जा वितरण गर्न उहाँको माग छ।
0: श्रीमानकै हस्ताक्षर कृत्य गरेर 50 लाख रूपियाँ ठगी गरेको कसुरमा प्रहरीले पीड़ित व्यक्तिका श्रीमती सहित दुईजनालाई पक्रेको छ। पक्राउ परेमा पोखरा ढुङ्गे पाटनका 52 वर्षीय मोहन बहादुर शाहकी श्रीमती 44 वर्षीय उन्ती साई र सुर्खेतको बुद्धचोक घर भएका 44 वर्षीय भद्र थापा छन्। उनीहरूले मोहन बहादुरको नाममा रहेको पोखरा महानगरपालिका 30 को कित्ता नम्बर 2444 र 2447 नम्बरको जग्गा हस्ताक्षर कृत्य गरी सिद्धार्थ ब्याङ्कमा राखी 50 लाख कर्जा लिएर ठगी गरेको पाइएको छ। पक्राउ परेकाहरू विरूद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद थप लिएर अनुसन्धान थालिएको छ।
1: डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू गरेको छ। आँपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका 25 वटा रूख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 वटा रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण भारतीय सिनेमाका अभिनेता थलापति विजयी तमिलनाडुको मुख्यमन्त्री बन्नुभएको छ। राज्यपाल राजेन्द्र अर्लेकरले तमिलगा वेत्री कसगम टीवीकेका प्रमुख विजयलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। विजयले आज बिहान चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शपथ लिनुभएको छ। शपथपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले उहाँलाई बधाई दिनुभएको छ। विजयले अब 13 मईभित्र अथवा 4 दिनभित्र विधानसभामा विश्वासको मत पेश गर्नुपर्ने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यसअघि हिजो तमिलनाडुमा भारतीय राष्ट्रिय कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी सीपीआई, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी सीपीएम, भीसीके र आईयूएमएल पार्टीले थलापतिको पार्टी टीबीकेको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने घोषणा गरेका थिए। 234 सदस्यीय तमिलनाडु विधानसभा चुनावमा टीबीकेले 108 सीट जितेको थियो।
1: इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले यदि इरानले ट्याङ्कर तथा व्यापारी जहाजहरूलाई आक्रमण गरिएमा क्षेत्रीय रूपमा रहेका अमेरिकी लक्ष्यहरूमा कड़ा प्रतिक्रिया दिने चेतावनी दिएको छ। इरानी संचार माध्यमका अनुसार गार्डसले इरानी जहाज वा व्यापारिक ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाब दिने स्पष्ट पारेको छ। यो अभिव्यक्ति हालै ओमानको खाड़ीमा देखिएको तनावपछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति प्रस्तावको पछिल्लो पहलमा छिट्टै प्रतिक्रिया दिने अपेक्षा व्यक्त गर्नुभएको छ। यद्यपि इरानले अहिलेसम्म आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
0: लेबनानको राजधानी बेइरूट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृतक मध्ये एक 12 वर्षीय बालिका पनि छन्। स्थानीय संचार माध्यम र स्वास्थ्य मन्त्रालय अनुसार बेइरूटको दक्षिणी क्षेत्रमा सवारी साधन लक्षित गरी गरिएको 3 वटा ड्रोन आक्रमणमा 4 जनाको ज्यान गएको हो। यस्तै दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा 13 जनाको मृत्यु भएको छ। इजरायल र हिजबुल्लाह बीच अप्रिल 17 युद्ध विराम घोषणा भए पनि दुवै पक्षबाट दैनिक जस्तो आक्रमण जारी छन्। पछिल्ला घटनाक्रमले युद्ध विरामपछि पनि तनाव नघटेको संकेत गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले रोयल च्यालेञ्जर्स बेंगलुरू र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा बेंगलुरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले ताजा अवस्थामा 8 ओभरको खेल सकिदा 3 विकेटको क्षतिमा 65 रन बनाएर खेलिरहेको छ। अंक तालिकाको शीर्ष 4 टिकिरहन बंगलुरूलाई यो खेल जित्नै पर्ने आवश्यकता छ। यस्तै आज भएको पहिलो खेलमा चेन्नईले लखनऊलाई 5 विकेटले हराएको छ। लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याएको चेन्नईले 19.2 ओभरमा 5 विकेट गुमाएर भेटायो। चेन्नईका लागि उर्विल पटेलले सर्वाधिक 65 रन बनाए। कप्तान ऋतु राज गायकवाडले 42 तथा सन्जु सामसनले 28 रन जोड़े। लखनऊका बलर दिग्वेश राठी र शाहबाज अहमदले समान 2 विकेट लिए। आबिद खानले 1 विकेट हात पारे। त्यसपछि चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्ति पाएको लखनऊले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 203 रनको एक फल तयार पारेको थियो। लखनऊका लागि जोस इंग्लिशले सर्वाधिक 85 रन बनाएका थिए। मात्र 33 बलको सामना गरेका उनले 6 छक्का र 10 चौका प्रहार गरे। त्यस्तै शाहबाज अहमद ले 43 तथा अक्षत रघुवंशीले 18 रन जोड़े। चेन्नईका जेमी ओभरटनले सर्वाधिक 3 विकेट लिँदा अंशुल कम्बोजले 2 र नूर अहमदले 1 विकेट हात पारे।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदको बजेट अधिवेशन भोलि शुरू हुने। 2 बजे छुट्टा छुट्टै बैठक बस्ने। 4 बजे नीति कार्यक्रम प्रस्तुत हुने।
0: प्रधान न्यायाधीश सिफारिशलाई सडक बहस नबनाउन रविको आग्रह। बालेन र आफूबीच फाटो नआउने दावी। भाइरल हुने होडमा नलाग्न सांसदलाई निर्देशन।
1: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशको सरकार नढल्ने। कांग्रेस नेतृत्वको सरकारले निरन्तरता दिने 4 दलको निर्णय।
0: भारतको तमिलनाडुमा थलापति विजयी मुख्यमन्त्री नियुक्त। 4 दिनभित्र विश्वासको मत लिनुपर्ने।
1: र आईपीएल क्रिकेटमा बंगलुरू विरूद्ध टस हारेर मुम्बई ब्याटिङ गर्दै शीर्ष 4 टिकिरहन बंगलुरूलाई खेल जित्नै पर्ने दबाव।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद।
7: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
11: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग,

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
5: साथै एमबीबीएस एमएस हार्ट जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
8: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुला चोट गुराइदाङ फोन नम्बर 082-585-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिक्षमा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6383 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
8: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
14: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
7: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
7: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
7: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
9: बिरामी जाँच्ने मिति जेठ 9 गते शनिबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843123।
5: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166994। सम्पर्क मोबाइल नम्बरहरू 9855830145, 9848301353 र 9649141944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
7: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिजान। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
0: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.5।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वमा महिला उपाध्यक्ष बाहेक अध्यक्ष ध्रुव केसी सहितको प्यानल विजय भएको छ। हिजो भएको निर्वाचनको मतगणना सम्पन्न भएसँगै केसी सहितको प्यानल विजय भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी

दिनु भएको छ। सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष पदमा ध्रुव केसी 2593 मत सहित विजय हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 मत प्राप्त गर्नुभएको छ। त्यस्तै अर्का अध्यक्षका प्रत्याशी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले 1916 मत प्राप्त गर्दै विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी यशोदा पाण्डेले 1228 मत प्राप्त गर्नुभएको छ। त्यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्काले 1361 मत सहित विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्षका अर्का प्रतिद्वन्दी कमला लम्सालले 545 मत प्राप्त गर्नुभएको समितिको सचिव पदमा धर्मेन्द्र श्रेष्ठले 2349 मत प्राप्त सहित विजय हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश पुलीले 842 मत प्राप्त गर्नुभएको छ। त्यस्तै कोषाध्यक्ष पदमा टीकाराम कुलीले 1433 मत सहित विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश आचार्यले 1117 मत तथा अर्का कोषाध्यक्षका प्रत्याशी पहलमान थापाले 570 मत प्राप्त गर्नुभयो। खुल्ला सदस्य तर्फ 2018 मत सहित चूर्ण बहादुर उडी 1602 मत सहित नीरज कुमार कार्की तथा 1534 मत सहित नवीन पोखरेल विजय हुनुभएको हो। महिला सदस्य पदमा बिन्दु पाण्डेले 2054, रेखा निपाणेले 1869 र उषादेवी थापाले 1694 मत प्राप्त गरी विजय हुनुभएको छ। खुल्ला सदस्यतर्फ 7 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा सुरेश केसीले 1532 मत प्राप्त गर्नुभएको छ। उहाँले दुई मतले हार बेहोर्नु परेको हो। त्यस्तै तुलसीराम दाहालले 800, रामकुमार दाहालले 722 र विजय कुमार गुप्ताले 611 मत प्राप्त गर्नुभएको छ। महिला सदस्यतर्फ 6 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा आशापुन घरतीले 1258, किरण गौतमले 1227 र सम्झना शर्माले 928 मत प्राप्त गर्नुभएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरि मरत्थाद्वारा लिखित दाङ महिमा लघु काव्य संग्रह आज दाङमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ। राप्ती साहित्य परिषद तथा सर्वोदय वाचनालयको आयोजनामा भएको एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद शर्माले दाङ महिमा लघु काव्य संग्रहको लोकार्पण गर्नुभएको हो। कार्यक्रममा वक्ताहरूले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति रहदा र दाङ बसाईका क्रममा आफ्ना भोगाई र अनुभूति दाङको सम्भावना र चुनौती लगायतका विषयवस्तु लघु काव्य संग्रहमा संग्रहित गरी महत्वपूर्ण योगदान गरेको भन्दै लेखक पूर्व उपकुलपतिलाई धन्यवाद ज्ञापन गरेका थिए। सर्वोदय वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दाङ महिमा लघु काव्य संग्रहको समीक्षा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर केशव सुवेदी र किशोर चन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा नेपाल संस्कृत विद्यालयका पूर्व कुल सचिव जगत प्रसाद उपाध्याय, लेखनाथ आचार्य, टीकाराम उदासी, सुदन कुमार शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, साहित्यकार पुरूषोत्तम खनाल, श्रीधर मजगुइया, सुषमा शर्मा घिमिरे, भागवत शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। गढ़वा गाउँपालिका वडा नम्बर 1 सामाजिक सुरक्षा लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। गढ़वा गाउँपालिका पंजीकरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूलाई बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया तथा राष्ट्रिय परिचय पत्रको आवश्यकताबारे जानकारी प्रदान गरिएको थियो। वडा नम्बर 1 वडा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरूको सहजता तथा सेवा प्रभावलाई प्रभावकारी बनाउन आवश्यक जानकारी दिइएको जनाइएको छ। कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा सेवा वितरणलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन बायोमेट्रिक प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले वास्तविक लाभग्राहीसम्म सामाजिक सुरक्षा भत्ता सहज रूपमा पुगोस् भन्ने उद्देश्यले बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया लागू गरिएको र सेवाग्राहीहरूलाई कुनै समस्या नहोस् भनेर गाउँपालिकाले अभिमुखीकरण मार्फत आवश्यक जानकारी प्रदान गरिएको
भयो। वडा अध्यक्ष अधिकारीले राष्ट्रिय परिचय पत्रमा राज्यको महत्वपूर्ण अभिलेखका रूपमा उल्लेख गर्दै सबै नागरिकलाई समयमै परिचय पत्र बनाउन आग्रह समेत गर्नुभयो। घडा गाउँपालिकाले सेवाग्राहीहरूलाई सहसेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडाकमा यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। लमही नगरपालिका आठ सतवरियाका किसान पछिल्लो समय हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित भएका छन्। बेमौसमी समयमा हाइब्रिड मकैको बिउ उत्पादनबाट राम्रो आमदानी हुन थालेपछि सतवरिया बीचका गाउँ लगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा मकैको बिउ उत्पादन गर्दै आएका छन्। लमही नगरपालिका आठ बीच गाउँ निवासी किसान हरिराम चौधरीले दुई बिघा जग्गामा हाइब्रिड मकैको बिउ उत्पादन गर्दै आउनु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण योजना लागू भएपछि हिउँदमा बाँझो रहने जग्गामा मकै खेती शुरू गर्नुभएका चौधरीले पछिल्ला दुई वर्षदेखि हाइब्रिड रामपुर कम्पोजिट मकैको बिउ उत्पादन गर्दै आउनु भएको हो। मकैको बिउ उत्पादनबाट राम्रो आमदानी गरेको उहाँ बताउनुहुन्छ। गत वर्ष दुई बिघा जग्गाबाट 33 क्विन्टल भन्दा बढ़ी बिउ मकै उत्पादन गर्नुभएका चौधरीले प्रति क्विन्टल 14,500 रूपियाँका दरले बिक्री गरी 4,80,000 रूपियाँ आमदानी गर्नुभएको थियो। र थारू समुदायको परम्परागत मटावा बर्गहर भलभन्सा प्रथाको संरक्षण प्रवर्धन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय सम्मेलन आयोजना हुने भएको छ। मटावा बर्गहर भलभन्सा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गतेदेखि दंगेसरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा दुई दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावा बर्गहर भलभन्साको अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुन लागेको हो। सम्मेलनमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर सुर्खेत कपिलवस्तु रूपन्देही र नवलपरासी लगायत जिल्लाबाट करिब 1,000 भन्दा बढ़ी मटावा बर्गहर भलभन्सा तथा थारू अगुवाहरू सहभागी हुने मटावा बर्गहर भलभन्सा संघका केन्द्रीय अध्यक्ष दिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो। हवस् त, अहिले राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टा ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीसल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578309।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनास नभएको,
10: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
11: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच्ने मिति AZ 15 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
14: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-5309 र मोबाइल 98453-0653।
15: आज हामी के विषयमा छलफल गर्छौ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
15: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, आलै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
20: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
15: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
21: बिमा गराउन जाँदैछु।
9: बिमा किन गर्नु पर्यो सर? बिमा
21: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
21: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
9: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
22: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षा गरण गर्दैन।
9: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
21: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
23: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
24: नमस्कार, म गायिका मान्डवी त्रिपाठी, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
1: त्यो त मैसकी बहिनी हो,
3: आजदेखि तेरो आउँछु।
2: लाली बजार,
4: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
2: गुरु आमा,
5: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
2: र परालको आगो,
6: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी छौरे।
7: म गीतकार संगीतकार राजकुमार बाबा, तपाईँ अहिले सुन्नै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: ਯਾ ਇਹ ਦਾਂਤ ਦੁਖਿਆ ਮਰਨੇ ਹੋਇਓ ਆਈ ਆਈ ਆਈ
1: ਦਾਂਤ ਛੁਪੇ ਰੋ ਬਸੀ ਰੱਖ ਔਸ਼ਧੀ ਕਰਨ ਜਾਣੂ ਭਨੇ ਕੋ ਮਾਨੇ ਹੈ ਨਾ
0: ਅਇਆ ਅਸਤੀ ਭਕਰ ਤੋ ਔਸ਼ਧੀ ਕਰੇ ਕੋ ਬੀਸ ਕੋ 19 ਭਾਗ ਹੈ ਨਾ
1: ਜਾ ਪਾਈ ਤੇ ਔਸ਼ਧੀ ਕਰੇ ਪਛਿ ਤੇਸੈ ਤਾ ਹੁੰਛ
0: ਆਪਨ ਇਹ ਦੁਖਰ ਮਰਨੇ ਹੋਇ ਸਕਿਓ ਤੇ ਭਨੇ ਨਾ ਕਾਂ ਜਾਉ ਮ
1: ਕੋਰਾਹੀ ਕੋ ਹਸਪੀਟਲ ਰੋਡ ਮਾ ਰਹੇ ਕੋ ਸਗਰਮਾਥਾ ਡੈਂਟਲ ਕਲੀਨਿਕ ਮਾ ਜਾਣੂ ਨਾ ਅਨਿ ਚਾਣੇ ਨਿਕੋ
2: हप्ता को सात दिन दंत रोग विशेषज्ञ द्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दंत रोग तथा मुख सम्बन्धी समस्या को लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङ द्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिक मा लामो समय अनुभव प्राप्त गर्नु भएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
8: हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
9: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
9: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: मध्यपश्चिम ट्राङ च्याक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वमा महिला उपाध्यक्ष बाहेक अध्यक्ष ध्रुव केसी सहितको प्यानल विजय भएको छ। हिजो भएको निर्वाचनको मतगणना सम्पन्न भएसँगै केसी सहितको प्यानल विजय भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ। सम्पन्न मत परिणाम अनुसार अध्यक्ष पदमा ध्रुव केसी 2593 मत सहित विजय हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 मत प्राप्त गर्नुभएको छ। त्यस्तै अर्का अध्यक्षका प्रत्याशी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले 1916 मत प्राप्त गर्दै विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी यशोदा पाण्डेले 1228 मत प्राप्त गर्नुभएको छ। त्यस्तै महिला उपाध्यक्षमा

कुमारी खड्काले 1361 मत सहित विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्षका अर्का प्रतिद्वन्दी कमला लम्सालले 545 मत प्राप्त गर्नुभएको छ। समितिको सचिव पदमा धर्मेन्द्र श्रेष्ठले 2339 मत प्राप्त सहित विजय हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश पुलीले 842 मत प्राप्त गर्नुभएको छ। त्यस्तै कोषाध्यक्ष पदमा टीकाराम कुलीले 1433 मत सहित विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्दी दिनेश आचार्यले 1117 मत तथा अर्का कोषाध्यक्षका प्रत्याशी पहलमान थापाले 574 मत प्राप्त गर्नुभयो। खुल्ला सदस्यतर्फ 2018 मत सहित चूर्ण बहादुर ओली 1602 मत सहित नीरज कुमार कार्की तथा 1534 मत सहित नवीन पोखरेल विजयी हुनुभएको हो। महिला सदस्य पदमा बिन्दु पाण्डेले 2054, रेखा निपाणेले 1869 र उषादेवी थापाले 1694 मत प्राप्त गरी विजय हुनुभएको छ। खुल्ला सदस्यतर्फ 7 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा सुरेश केसीले 1532 मत प्राप्त गर्नुभएको छ। उहाँले दुई मतले हार बेहोर्नु परेको हो। त्यस्तै तुलसीराम दाहालले 800, रामकुमार दाहालले 722 र विजय कुमार गुप्ताले 611 मत प्राप्त गर्नुभएको छ। महिला सदस्यतर्फ 6 जनाको प्रतिस्पर्धा भएको थियो, जसमा आशापुन घरतीले 1258, किरण गौतमले 1227 र सम्झना शर्माले 928 मत प्राप्त गर्नुभएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरि मरठाद्वारा लिखित दाङ महिमा लघु काव्य संग्रह आज दाङमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ। राप्ती साहित्य परिषद तथा सर्वोदय वाचनालयको आयोजनामा भएको एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद शर्माले दाङ महिमा लघु काव्य संग्रहको लोकार्पण गर्नुभएको हो। कार्यक्रममा वक्ताहरूले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति रहदा र दाङ बसाईका क्रममा आफ्ना भोगाई र अनुभूति दाङको सम्भावना र चुनौती लगायतका विषयवस्तु लघु काव्य संग्रहमा संग्रहित गरी महत्वपूर्ण योगदान गरेको भन्दै लेखक पूर्व उपकुलपतिलाई धन्यवाद ज्ञापन गरेका थिए। सर्वोदय वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दाङ महिमा लघु काव्य संग्रहको समीक्षा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर केशव सुवेदी र किशोर चन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुल सचिव जगत प्रसाद उपाध्याय, लेखनाथ आचार्य, टीकाराम उदासी, सुदन कुमार शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, साहित्यकार पुरूषोत्तम खनाल, श्रीधर मजगुइयाँ, सुषमा शर्मा घिमिरे, भागवत शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। गढ़वा गाउँपालिका वड़ा नम्बर 1 सामाजिक सुरक्षा लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। गढ़वा गाउँपालिका पंजीकरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूलाई बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया तथा राष्ट्रिय परिचय पत्रको आवश्यकताबारे जानकारी प्रदान गरिएको थियो। वड़ा नम्बर 1 वड़ा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरूको सहजता तथा सेवा प्रभावलाई प्रभावकारी बनाउन आवश्यक जानकारी दिइएको जनाइएको छ। कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा सेवा वितरणलाई थप व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउन बायोमेट्रिक प्रणाली आवश्यक रहेको बताउनुभयो। उहाँले वास्तविक लाभग्राहीसम्म सामाजिक सुरक्षा भत्ता सहज रूपमा पुगोस् भन्ने उद्देश्यले बायोमेट्रिक भेरिफिकेशन प्रक्रिया लागू गरिएको र सेवाग्राहीहरूलाई कुनै समस्या नहोस् भनेर गाउँपालिकाले अभिमुखीकरण मार्फत आवश्यक जानकारी प्रदान गरिएको बताउनुभयो। वडा अध्यक्ष अधिकारीले राष्ट्रिय परिचय पत्रमा राज्यको महत्वपूर्ण अभिलेखका रूपमा उल्लेख गर्दै सबै नागरिकलाई समयमै परिचय पत्र बनाउन आग्रह समेत गर्नुभयो। गढ़वा गाउँपालिकाले सेवाग्राहीहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडाकमा यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
लमही नगरपालिका 8 सतवरियाका किसान पछिल्लो समय हाइब्रिड मकैको बिउ उत्पादनतर्फ आकर्षित भएका छन्। बेमौसमी समयमा हाइब्रिड मकैको बिउ उत्पादनबाट राम्रो आमदानी हुन थालेपछि सतवरिया बीचका गाउँ लगायत क्षेत्रमा किसानले व्यावसायिक रूपमा मकैको बिउ उत्पादन गर्दै आएका छन्। लमही नगरपालिका 8 बीचगाउँ निवासी किसान हरिराम चौधरीले 2 बिघा जग्गामा हाइब्रिड मकैको बिउ उत्पादन गर्दै आउनु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लागू भएपछि हिउँदमा बाँझो रहने जग्गामा मकै खेती शुरू गर्नुभएका चौधरीले पछिल्ला 2 वर्षदेखि हाइब्रिड रामपुर कम्पोजिट मकैको बिउ उत्पादन गर्दै आउनु भएको हो। मकैको बिउ उत्पादनबाट राम्रो आमदानी गरेको उहाँ बताउनुहुन्छ। गत वर्ष 2 बिघा जग्गाबाट 33 क्विन्टल भन्दा बढ़ी बिउ मकै उत्पादन गर्नुभएका चौधरीले प्रति क्विन्टल 14,500 रूपियाँका दरले बिक्री गरी 4,80,000 रूपियाँ आमदानी गर्नुभएको थियो। र थारू समुदायको परम्परागत मटावा बर्गहर पलभन्सा प्रथाको संरक्षण प्रवर्धन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय सम्मेलन आयोजना हुने भएको छ। मटावा बर्गहर पलभन्सा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गतेदेखि दंगेसरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावा बर्गहर भलभन्साको अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुन लागेको हो। सम्मेलनमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर सुर्खेत कपिलवस्तु रूपन्देही र नवलपरासी लगायत जिल्लाबाट करिब 1,000 भन्दा बढ़ी मटावा बर्गहर भलभन्सा तथा अगुवाहरू सहभागी हुने मटावा बर्गहर भलभन्सा संघका केन्द्रीय अध्यक्ष दिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो। हवस् त अहिलेलाई रात 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: आध्यात्मिक दृष्टिकोणबाट जीवनको उद्देश्य वा लक्ष्य र व्यवहारिक दृष्टिकोणबाट जीवनको उद्देश्य वा लक्ष्य अलग हुँदैन। जीवन एउटै हो। अध्यात्म व्यवहार यो अलग विषय होइन। अध्यात्म व्यवहारिक हुन्छ र तपाईँ व्यवहारिक बन्न सिक्नुभयो भने आध्यात्मिक बन्न पनि सिक्नुहुन्छ। यी दुईवटा अलग अलग विषय नै होइनन्। अब आध्यात्मिक व्यक्तिको मात्रै लक्ष्य हुनुपर्छ त? होइन, लक्ष्य त सबैको हुनुपर्छ र त्यो लक्ष्यमा मन शान्त हुने लक्ष्य पनि हुनुपर्छ। जीवनमा ऊर्जा जन्मिने, आनन्द उमङ्ग जन्मिने लक्ष्य पनि हुनुपर्छ। के त्यो आध्यात्मिक लक्ष्य भएन त? को होला त्यो व्यक्ति जो खुसी हुन चाहन्न भन्नुहोस् त? को होला त्यो जो शान्त बन्न चाहन्न? को होला जो प्रेममा डुब्न चाहन्न? को होला जो ब्रह्माण्डको मालिकसँग आँखा चार गर्न चाहन्न? यिनै व्यवहारिक व्यक्तिहरूले दैनिक क्रियाकलापलाई आध्यात्मिक बनाउने त हो नि। छुट्टै आध्यात्मिक क्रियाकलाप किन गर्ने? मेरो व्यवहारिक जीवन नै आध्यात्मिक बनोस्। अब यो दृष्टिबाट हेर्नुहोस् कि आध्यात्मिक व्यक्तिको जीवनको उद्देश्य के हुनुपर्छ। आध्यात्मिक होस् या व्यवहारिक होस्, जीवनका जम्मा दुईटा उद्देश्य हुन्छन्। मानव जीवनका सबै मनुष्यका जम्मा दुईटा उद्देश्य, पहिलो दुःखहरूबाट मुक्ति, दोस्रो परम आनन्दको प्राप्ति। बस यति दुईटा उद्देश्य हुन्, यति दुईटा लक्ष्य हुन् मान्छे। पहिलो के भन्यौं हामीले? दुःखहरूबाट मुक्ति, दोस्रो परम आनन्द प्राप्ति। तपाईँ अहिले जे पनि गरिराख्नु भएको छ यिनै दुईटा लक्ष्य पूर्ति गर्न गरिराख्नु भएको छ। तपाईँले विवाह किन गर्नुहुन्छ? म एक्लै बस्दाखेरि हुने दुःख, अर्को साथी पति वा पत्नी नहुँदाखेरि हुने दुःखबाट मुक्ति मिलोस् र म त्यो विवाहले मलाई एकदम आनन्द दियोस्, खुसी दियोस् भनेर गर्नुभएको न हो। त हेर्नुहोस् त, विवाह गर्ने लक्ष्य पनि त्यही हो। तपाईँले किन पढ्नुभयो? अध्ययन किन गर्छ कोही मान्छेले? अध्ययन गर्दाखेरि त्यसको त्यो अध्ययनको प्रभावले मेरा जीवनका दुःखबाट म मुक्त हुन सक्छु। मेरो बेरोजगारीको दुःख होला, अर्थको अभावको दुःख होला, रोगको दुःख होला, ज्ञानको अभावको दुःख होला, त्यसबाट मुक्त हुन्छु भनेर नै गर्छ मान्छेले। अध्ययन किन गर्छ दुःखमुक्ति? अनि अर्को, अध्ययन गर्छ मान्छेले, पढाइ गर्छ, भित्रको आनन्द कसरी प्रकट हुन सक्छ त्यसका लागि? जीवनभित्र लुकेको खुसी आनन्द कसरी समात्न सक्छ? त हेर्नुहोस् त, पढ्ने व्यक्तिको लक्ष्य र आध्यात्मिक लक्ष्य एउटै हो कि होइन? त्यस्तै हेर्नुहोस्, तपाईँ व्यवसाय गर्नुहुन्छ भने व्यवसाय किन गर्नुहुन्छ? धन आर्जन गर्न। धन किन आर्जन गर्न चाहनुहुन्छ? धनले दुईटा काम गर्छ, एउटा जीवनमा रहेका दुःखहरू अप्ठ्याराहरूको समाधान गर्छ र अर्को जीवनभित्र खुसी प्रकट गर्न मद्दत गर्छ भन्ने छ तपाईँलाई। धन आर्जन गर्न खोज्ने कारण पनि त दुःख मुक्ति र आनन्द प्राप्ति नै हो। जबकि कुनै पनि धनले पुरै दुःख मुक्ति गर्दैन जबसम्म ध्यान नै सिक्दिनँ मैले। ध्यानले मेरो मनलाई व्यवस्थित गर्छ, मेरो मनलाई ऊर्जाशील बनाउँछ, शरीरमा लागेका रोगहरूलाई कम गर्दै लैजान्छ र वास्तवमै दुःखबाट मुक्ति प्राप्त हुन्छ, हासिल हुन्छ। र तपाईँ धन आर्जन गर्दै हुनुहुन्छ भने म कसरी खुसी हुन सक्छु? धन प्रयोग गरेर म एकदमै आनन्दित कसरी हुन्छु? प्रेममा कसरी डुब्न सक्छु? ऊर्जाशील कसरी हुन्छु भन्नुभएको न तपाईँले। त जसरी पनि हरेक व्यक्तिले खोजेको दुःख मुक्ति र आनन्द प्राप्ति हो। व्यवहारिक जीवनमा जस्तो तपाईँले अलिकति धन कमाएर दुःख मुक्ति होला नभन्नुहोस्। जीवनको दुःख गहिरो छ, मृत्युको दुःख, जन्मको दुःख, बुढेसकालको दुःख, कसैको बिछोड हुनुको दुःख, यो त आइरहन्छ नि त। तपाईँले जतिसुकै धन कमाए पनि आफन्त मर्नबाट रोक्न सक्नुहुन्न, ती त आइहाल्छन्, यी दुःख रहन्छन्। व्यवहारिक जीवनमा जतिसुकै प्रगति गरे पनि, म चक्रवर्ती सम्राट भए पनि, विश्वको सबभन्दा ठुलो धनी व्यक्ति समृद्ध व्यक्ति भए पनि, यी दुःखहरू कहाँ जान्छन् त ल भन्नुहोस् त? जीवनका सबै दुःखहरूको समाधान धनमा छैन, पदमा मानमा मर्यादामा छैन। यी दुःखहरू, कतिपय दुःखहरू आन्तरिक छन्, ध्यान नगरिकन त्यो दुःख जाँदै जाँदैन। त्यसकारणले व्यवहारिक व्यक्तिले जीवनको लक्ष्य हासिल गर्ने 10% पनि काम गरेको हुँदैन भने आध्यात्मिक व्यक्तिले धेरै बढी काम गरेको हुन्छ। त्यसकारणले अध्यात्म र जीवन दुईटा अलग होइन, लक्ष्य पनि एउटै हो। अध्यात्मले मात्र के भन्छ भने नि, तपाईँ धन मात्रै कमाएर हुँदैन है, ध्यान पनि कमाउनु सक्छ। तपाईँले मिठो खाएर मात्रै, धन कमाएर मिठो खाएर मात्रै तपाईँ स्वस्थ निरोगी र दीर्घायु हुन सक्नुहुन्न। त्यसका लागि तपाईँले मन पनि सम्हाल्नुपर्छ, शरीरलाई योगाभ्यास पनि दिनुपर्छ, साधना पनि गर्नुपर्छ भन्छ अध्यात्मले। अध्यात्म जीवनलाई हेर्ने विहङ्गम दृष्टि हो, समग्र दृष्टि हो। आध्यात्मिक जीवनमा व्यवहारिक जीवन पनि पर्छ, तर व्यवहारिक जीवनमा आध्यात्मिक जीवन नपर्न सक्छ। अध्यात्म जीवन व्यवहार भन्दा अलग कुनै विषय होइन है। जीवनको लक्ष्य हासिल गर्ने सिधा र छिटो बाटो हो अध्यात्म। तपाईँ तनावले भरिनु भएको छ, तपाईँ कहीँ घुम्न जानुभयो लाखौँ रुपियाँ खर्च गरेर, वा तपाईँले चाहिँ कुनै भोज गर्नुभयो साथीभाइहरूलाई भेट्नुभयो, वा कहीँ कुनै ठाउँमा समुद्रको किनारमा एकदम चुपचाप लागेर बस्नु भने, तपाईँ वास्तविक भित्रबाट शान्त हुनुहुन्छ भन्ने जरुरी चाहिँ छैन। तपाईँ लाखौँ रुपियाँ खर्च गरेर पनि तपाईँको जीवनमा शान्ति आउँदैन। तर ध्यान सिक्नुभयो भने, संसारभरिका सबै समुद्रमा घुमे बराबर, सबै हिमालयहरू हेरे बराबर, सबै राम्रा कुरा जीवनका अनुभव गरे बराबरको शान्ति तपाईँलाई बसी बसी केही मिनटमा प्राप्त हुन सक्छ। ल भन्नुहोस्, को बाटो? आध्यात्मिक व्यक्ति बाटो कि तथाकथित व्यवहारिक व्यक्ति मात्रै बाटो? त्यो वर्षौं लगाएर हासिल गर्न खोजेको शान्ति केही घण्टामा ध्यानले तपाईँको बनाउँछ। त्यसै गरी जीवनका प्रगतिहरू पनि, ज्ञान पनि। तपाईँ अध्ययन गरेर ज्ञानी हुन खोज्नुभयो भने, अध्ययन गर्नु भने त अरूले लेखेका कुरा पढेर तपाईँ ज्ञानी हुनुभएको नि त, त्यो पुस्तक लेख्ने भन्दा बढी ज्ञानी कसरी हुनुहुन्छ? तपाईँ चाहिँ थोत्रो ज्ञानी हो, अङ्ग्रेजी भन्ने पनि तपाईँ डुप्लिकेट ज्ञानी हो। तपाईँ अरू कसैको छाया चित्र हो, तपाईँ कार्बन कपी हो। धेरै किताब पढ्नुभयो र ज्ञानी हुनुभयो तपाईँ भने, तर ध्यानमा जीवन के हो, कसरी जिउने, मृत्यु के हो, ऊर्जा के हो, कसरी खुसी हुने, त्यो सबै ज्ञान भित्रबाट जन्मिन्छ। यो ज्ञान तपाईँको आफ्नो हो। अब तपाईँ नक्कली ज्ञानमा भर पर्नु परेन, तपाईँभित्रको मौलिक भित्रबाट जन्मिएको ज्ञान, तपाईँको हस्ताक्षर भएको ज्ञान तपाईँलाई आउँछ। त्यस्तै तपाईँको शरीरमा कुनै रोग लाग्दैछ वा लागेको छ भन्ने तपाईँलाई थाहा भयो, तपाईँ जस्तो इलाज गराउन जानुभयो, इलाज गराउनु पर्छ, तर इलाज गराउँदा तपाईँलाई कति खर्च हुन्छ, कति झन्झट हुन्छ। अब तपाईँले ध्यान साधना सिक्नुभयो भने, ध्यानको गहिराईमा अधिकतम रोगहरू बस्नै सक्दैनन् तपाईँको शरीरमा। त्यस्तो प्रकारको रिसर्च शोध कार्य पनि त उपलब्ध छ। त्यसकारणले ध्यान चाहिँ नि बाठा, अङ्ग्रेजीमा भन्यो भने स्मार्ट, चतुर व्यक्तिहरूका लागि, चलाक व्यक्तिहरूका लागि। अरू जीवनको एकदम त्यो बिस्तारै, त्यो प्यासेन्जर रेलगाडी जस्तो, उकालोमा हिँडेको ट्रक जस्तो जीवन, त्यो जीवनबाट कति छिटो तपाईँले के प्रगति गर्नु होला र? आध्यात्मिक जीवनको माध्यमबाट यो प्रगति छिटो र सुनिश्चित रूपमा हुन्छ। त्यसकारणले आध्यात्मिक दृष्टिकोणबाट जीवनको उद्देश्य के हो, होइन, जीवनको उद्देश्य प्राप्त गर्ने आध्यात्मिक बाटो के हो यो दृष्टिले सोच्नुहोस् र अभ्यास गर्न थाल्नुहोस्। मेरो शुभकामना।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरेदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590466 98291850 53।
10: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पायल फिस्टुला फिसर भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क मिनीजुली मेडिकल हल, शान्ति रोड, लमही दाङ, डाक्टर गणेश भट्टराई। मोबाइल नम्बर 98471993944।
12: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ध्यान गर्दा के सोचेर गर्ने। आज बोध विज्ञानको तेस्रो दिनसम्म आइपुग्दा तपाईँले के बुझ्नुभयो र त्यसको आधारमा तपाईँको प्रश्नको उत्तर तपाईँ आफैभित्र कसरी खोज्न सक्नुहुन्छ म बुझाइदिन्छु। हामीले सबैभन्दा पहिले बुझ्यौं कि ध्यानको विषय, ध्यानको विषयलाई ध्येय भनिन्छ वा आलम्बन भनिन्छ। त्यो ध्यानको विषय सबैभन्दा पहिले श्वास हो। अब पुरै नै श्वासमा आउँदै जाँदै गरेको श्वासलाई बिन्दुमा अनुभव गर्ने गरी आफ्नो मन पुरै त्यहाँ खनाउने। तपाईँले छुट्टै केही सोच्नै पर्दैन, तपाईँको मनको विषय श्वास बाहेक केही पनि नबचोस्। तपाईँको पुरै चेतना श्वासतिर खन्नियोस्, एकाग्र होस्। अहिले तपाईँलाई समस्या के छ भने चेतना श्वासतिर खनिरहेको छैन, वरपर दौडिरहेको छ। अब वरिपरि वरपर दौडिरहेको छ भने वरपर चेतना दौडिनु श्वास त्यो चाहिँ ध्यान हो कि होइन? अब यहाँ अर्थ बुझौ गोदानको। गोदान भनेको के हो? गो शब्दको अर्थ हुन्छ चर्न हिँडेका गाईहरू, र अध्यात्ममा त्यसको अर्थ हुन्छ इन्द्रिय। हाम्रा इन्द्रियहरू संसारमा चर्न गएका छन्। तपाईँ गोपाल बन्नुपर्नेछ। अब चर्न गएका इन्द्रियलाई आफ्नो हातमा लिनुपर्छ। त्यही भएर भगवान कृष्णको एउटा नाम गोपाल छ। अहिले इन्द्रिय चर्न गएको छ, तपाईँ ध्यानमा बस्नुहुन्छ, तपाईँको मनमा अरू नै केही विषय आउँछ कि आँखासँग सम्बन्धित विषय आउँछ कि कानसँग सम्बन्धित कि नाक कि जिब्रो कि छाला त्वचा, त्यो बाहेक अरू केही विषय आउँछ तपाईँको मनमा? विचार गर्नुहोस् त, मन चाहिँ आजसम्मको तालिम के थियो? खालि इन्द्रियको पछाडि दौडिने। के कुरा देख्न पाइन्छ राम्रो, के राम्रो सुन्न पाइन्छ, के मिठो खान पाइन्छ, के राम्रो लगाउन पाइन्छ वा स्पर्श गर्न पाइन्छ, र के राम्रो कुरा सुँग्न पाइन्छ। अब यिनी पाँचवटा इन्द्रियको कुनै पनि विषय ध्यानको विषय होइन, त्यहाँबाट त फर्काउनु छ। मनलाई फर्काएर श्वासमा लैजानु छ। त्यही भएर गाह्रो भइरहेछ तपाईँलाई। अब त्यही भएर गोदान गर्ने। गोदान भनेको के हो? इन्द्रियलाई छोडिदिने। अब गोपाल बन्नका लागि गोदान सुरु गर्नुपर्छ। हामी तीन दिनदेखि गोदान गर्ने नै प्रयास गरिरहेछौँ। इन्द्रिय दान गरिदिनुहोस्। अब कमसेकम ध्यानमा बसेको बेलामा इन्द्रिय दान गरिदिनुहोस्। आँखा त हामीले बन्द गर्यौं, तर भित्रको भित्र चल्ने विचार त बन्द भएको छैन, त्यो पनि इन्द्रिय हो। कानबाट बाहिरका आवाज आइरहेका छन्, कानले तपाईँलाई बोलाउँछ, यसो वरपर सुन्नुहुन्छ। यसको अर्थ के हो भने तपाईँ इन्द्रियमा चर्न जानुभयो, गोपाल बन्नु भएन। घरिघरि चिसो तातो हुन्छ, छालाको पछाडि चर्न जानुभयो। अब यसरी चर्न गएका इन्द्रियहरूलाई फकाएर फेरि ध्यानको विषयमा लगाउनु ध्यान हो। तो पुरै सजगतालाई श्वासमा केन्द्रित गर्न हामीले सिक्यौं। त्यसपछि दोस्रो अभ्यास प्रारम्भ गर्यौं हामीले, सजगतालाई शरीरमा कसरी खनाउने। अहिले पनि सजगता शरीरमा गइरहेछ, घरि मसेरी टोके जस्तो लाग्छ, यता कनाएको छ, घरि कमिलाले टोके जस्तो लाग्छ, उता कनाएको छ, घरि पसिना आए जस्तो लाग्छ, घरि ढाड दुखे जस्तो हुन्छ, घरि घुँडा दुखे जस्तो हुन्छ, यता र उति छटपटी। तर अहिले के छ भने नि अनियन्त्रित विचार छ, हो कि होइन? तपाईँको ध्यान अनियन्त्रित भएर शरीरमा पोखेर सिद्धिरहेछ। अब ध्यान गर्नु भनेको के हो भने त्यो चेतना जुन अनियन्त्रित भएर आफ्नो नियन्त्रण बाहिर गएर शरीरभरि पोखिरहेको थियो, अब कुनै निश्चित अङ्गमा आफैले चाहेर लगाउने, त्यो शरीरप्रतिको सजगता हो। आफैले जुन अङ्गमा चाहनुभयो त्यही अङ्गमा लगाउनुभयो र त्यहीँ टिक्न सक्नुभयो भने ध्यान हो। टिकाउन किन सक्नुहुन्न? किन सक्नुहुन्न भने मन चाहिँ इन्द्रियको माध्यमबाट चर्न गइरहेछ तपाईँको मन. गाईलाई बटुलेर ल्याउनु परेन, बाँसुरी बजाउनु परेन. अब भगवान कृष्णले बाँसुरी बजाएपछि तपाईँ गाईहरू एकै ठाउँ जम्मा हुन्थे अरे. ती वंशीधर बन्नुपर्छ हरेक व्यक्ति. अब भगवान कृष्ण बन्नुपर्छ. जीवनको नियमै यही हो. भगवान कृष्णको बारेमा पढ्दै गर्दा म चाहिँ कहिले बन्ने भनेर सोच्दै जानुस्. भगवान कृष्णले म मात्रै भगवान हो, तिमी होइनन्, कहिले तिमी होइनौ भनेर कहिले पनि भन्नु भएको छैन. तिमीलाई म जस्तै बन्नुपर्नेछ भनेर गीताको उपदेश दिनुभएको. अब तपाईँ गीता चाहिँ पढिराख्नुभयो, तर भगवान कृष्णले जे जे गर्नुहुन्थ्यो त्यो चाहिँ गर्नु भएन भने ती कुराहरू जीवनमा उत्रिँदै उत्रिँदैन. पहिले श्वासमा अनि शरीरमा सम्हालिन थाल्ने ध्यानको विषय त्यही हो. त्यही सोच्ने, अरू सोचहरू आउन नदिने मनमा, अरू सोच आउन नदिने भनेर केही पनि हुँदैन. श्वासमा ध्यान दिनुहोस् त अरू सोच बिस्तारै कम हुँदै हुँदै जान्छ. शरीरमा ध्यान दिनुहोस् त जुन तरिकाले हामीले सिक्यौं, संवेदना कहाँ उठ्छन्, शरीरको कुन अङ्ग सक्रिय भइरहेको छ त्यतातिर ध्यान दिन सिक्नुहोस् त, अरू ठाउँबाट विचार आफै काटिन्छ र एकाग्रता जन्मिन थाल्छ. त्यो ठाउँमा एकाग्रता जन्मिन थाल्छ.
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर.
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा.
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-478-63-375.
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्.
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा.
4: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्यामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था.
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार.
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा.
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ. सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-3576.
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा.
10: विशेषज्ञ डाक्टरी सेवाहरू:
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ.
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ.
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-55555.
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्. हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्. अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ. पशुपति आई केयर सेन्टर, कपासी दान. सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com.
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
14: शान्त तथा पारिवारिक वातावरण भएको
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
14: तिहार सुसारको राम्रो व्यवस्था भएको
13: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
14: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
15: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183
17: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
15: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाई लाग्ने
17: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागू औषधबाट छुटाउने
15: यौन उत्तेजना नहुने
17: काँप्ने बेहोश हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
15: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
17: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 2 गते शनिबार समय बिहान 11 बजेदेखि
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
18: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-28-89-08
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
19: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
19: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
19: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
19: हाड जोर्नी तथा नशा रोगको चेक जाँच तथा नशा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
19: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
19: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
19: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-5-60-196 र मोबाइल नम्बर 98-4-78-26-001

जे गर्दा खुशी मिल्छ त्यो गर भन्नुहुन्छ, तर आफ्नो गर्नुपर्ने के हो त्यो नै थाहा नभएको अवस्थामा के गर्ने, कसरी आफ्नो मूल कर्म पत्ता लगाउने, यो चाहिँ समस्या हो, यो चाहिँ ठिक हो। जे गर्दाखेरि सुख आउँछ त्यो गर भन्नुहुन्छ, अब के गर्दा सुख आउँछ आफूलाई थाहै छैन, के गर्दा आउँछ आउँछ कस्तो अप्ठ्यारो, के गर्दा सुख यो गर्दा सुख आउँछ भन्ने पत्ता लागेको भए त त्यही गर्नुहुन्थ्यो नि त, तर के गर्दा सुख आउँछ त्यो नै थाहा छैन, यो समस्या हो। हेर्नुहोस्, सबै काम गर्नलाई सबै मान्छे जन्मेको होइन, सबै काम गरेर सबै मान्छे खुसी हुनै सक्दैन। जसरी हाम्रो अनुहार फरक छ, एउटाको अनुहार अर्कोसँग मिल्दैन, त्यसै गरी एउटाको स्वभाव अर्कोसँग मिल्दैन, हरेक व्यक्तिको स्वभाव फरक फरक छ। एउटै आमाको गर्भबाट जन्मेका बच्चाहरू पनि हेर्नुहोस् कस्तो विपरीत स्वभावका हुन्छन् कि, त्यो स्वभाव असम्म छ। मैले सुनेको एकजना व्यक्तिका दुईटा जन्मिया छोरा थिए, एकैपटक एउटै आमाले जन्माएको मात्रै नभएर एकैपटक जन्मिएका जुम्ल्या दुईटा बच्चा थिए, ठुला भए। एउटा छोरो अत्यन्तै सज्जन भयो, एकदम राम्रो, कुनै धुम्रपान मद्यपान केही पनि छैन, चुरोट रक्सी बेडी के पनि जाँड रक्सी केही खाँदैन, अत्यन्तै शिष्ट छ, सबैसँग राम्रो व्यवहार गर्छ, राम्रो बोल्छ, कसैसँग झगडा गर्दैन, अति सज्जन। अर्को ठ्याक्कै त्यसको विपरीत, चुरोट खाने, रक्सी खाने, झगडा गर्ने, गाली गलौज गर्ने, जति पनि नराम्रो काम जति त्यसरी गर्छ, दुईटा बच्चा। अनि एकजना मानिसले सोधे, कसरी एउटै बाबुआमाको सन्तान उही संस्कारमा एकैपटक जन्मिएको हो नि त, उही संस्कारमा हुर्काएको हो, एकै ठाउँमा एकैपटक हुर्केका हुन्, यस्तो विपरीत कसरी भयो? अनि त्यो जुन व्यक्ति अलि बदमास स्वभावको थियो त्यसलाई गएर सोधे, तपाईँ यति नराम्रो कसरी भन्नुभयो, जहाँ रक्सी खानुहुन्छ, झगडा गर्नुहुन्छ, नराम्रो गर्नुहुन्छ, किन गर्नुहुन्छ तपाईँ, यस्तो कसरी हुनुभयो तपाईँ भन्दा, उसले भन्यो मेरो बाउको कारणले, म आज जे छु मेरो बाउको कारणले छु, यसको जस नै मेरो बाउलाई जान्छ। किन भन्दाखेरि हामी बुवामा थिए, हामी सानो सानो बच्चा थियौँ, अनि बाउ चाहिँ के गर्थे भने रक्सी खाएर आउँथे, आमासँग झगडा गर्थे, आमालाई पिट्थे, अनि त्यो उनले सधैँ झगडा गर्दाखेरि मैले पनि उनैसँग झगडा गर्न सिकेँ, म पनि झगडा गर्न थालेँ, रक्सी खान्थे, बोतलमा अलिअलि रक्सी बाँकी हुन्थ्यो, त्यो बाँकी रक्सी म पनि खान थाल्थेँ, खाँदा खाँदै बानी लाग्यो मलाई, चुरोट किनेर लिएर आइज भनेर बटर लिएर आइज पठाउँथे, कहिलेकाहीँ त चुरोट सरकार लिएर आइज भनेर पठाउँथे, त्यो खाँदा खाँदै मलाई बानी लाग्यो, अनि त्यही चुरोटको बट्टामै कति चुरोट बाँकी रहन्थे, त्यो खाँदा खाँदै मलाई बानी लाग्यो, सारा समस्याको जड मेरो बाउ हो, बाउको कारणले बानी लाग्यो मलाई सबै। अनि अर्कोलाई गएर सोधे, तपाईँ यति सज्जन हुनुहुन्छ, यति राम्रो हुनुहुन्छ, यसको कारण के हो, उसले पनि भन्यो मेरो बाउ। अब हेर है त अप्ठ्यारो, सज्जनले पनि मेरो बाउको कारणले भन्यो, बिग्रेकोले पनि मेरै बाउको कारणले भन्यो, कसरी तपाईँको बाउको कारणले भनेर उसले सोधेको, उसले के भन्यो भने मेरो बाउ रक्सी खाएर आउँथे, नखाएको बेलामा झगडा गर्दैन थिए आमासँग, खाएपछि झगडा गर्थे, अनि मैले के देखेँ भने मेरो बाउ गलत छैनन्, रक्सी गलत छ, रक्सीले त झगडा गराएको हो, नखाएर त गर्दैन नि त, यसको अर्थ बाउ सज्जन छन्, दुर्जन चाहिँ रक्सीले छ, त्यसले खाएर झगडा गरे हो नि त, चुरोट खान्थे रातभरि खोक्थे बाउ, गाह्रो हुन्थ्यो उनलाई, मैले थाहा पाएँ यो चुरोट खान नहुने रहेछ, गाह्रो हुँदो रहेछ, खानेपछि झैन रहेछ, रक्सी चुरोट खानु हुँदो रहेछ, झगडा गर्नु हुँदो रहेछ, आमा रुन्थेन बाउले पिट्दाखेरि, कसैले रोको राम्रो हो र गर्नु हुँदो रहेछ झगडा, मैले थाहा पाएर मैले यी कुराहरू कहिले गरिनँ र यो मेरो बुवाबाट प्रेरणा, उहाँबाट मैले सिकेँ। हेर्नुहोस्, प्रत्येक व्यक्तिको आफ्नो नेचर हुन्छ, आफ्नो स्वभाव हुन्छ, स्वभाव अनुसारको सोच हुन्छ, आफ्नो स्वभाव पत्ता लगाउनुपर्छ। भगवान कृष्ण भन्नुहुन्छ स्वधर्मे निधनम श्रेय परधर्म भयाव, यो भनेको मतलब के भने आफ्नो स्वभाव अनुसारको कर्म तिम्रो हितै हित गर्छ, आफ्नो स्वभाव विपरीतको अर्काको स्वभावमा काम गर्यो भने भयो फस्यौ, तिम्रो लागि भयाव हुन्छ। स्वभाव पत्ता लगाउनुपर्छ।
म के को लागि हुँ? सबै काम गरेर सबै व्यक्ति खुसी हुन सक्दैनन्। संसारमा एउटा यस्तो काम त छ जुन काम गर्दा जति म खुसी हुन सक्छु त्यति दुनियाँमा कोही पनि हुन सक्दैन। त्यस्तो कुनै न कुनै एउटा काम छ, पत्ता लाऊ, आफ्नो पथ पत्ता लगाउनु पर्छ, आफ्नो जीवनको हाइवे राजमार्ग पत्ता लगाउनु पर्छ अनि त्यसमा हिँड्नुपर्छ। अर्काको स्वभावमा अरूको प्रभावमा परेर काम गरेर कहिल्यै कहिल्यै उन्नति हुँदैन। एउटा गीत छ,